0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै नीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 3 गते आइतबार जुलाई 19 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको षष्ठी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: देशका विभिन्न 10 सड़कमा सवारी साधन सञ्चालनमा पूर्ण र आंशिक रोक। बाटो खुलाउनका लागि 200 भन्दा बढ़ी उपकरण तयारी अवस्थामा। आज साँझसम्मै उच्च सतर्कता अप्नाउनु पर्ने।
1: स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने। कांग्रेसको देउबा समूहले नयाँ पार्टी दर्ताको तयारी र थापा पक्ष बीचको संवाद एकसाथ अघि बढ़ाउने। राष्ट्रिय भेला बोलाउने निर्णय।
0: देशभर 72% क्षेत्रमा धान रोपाई। भर्खेर चैते धानको उत्पादन पनि बढ़दै। गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारको चेतावनी।
1: अमेरिकाद्वारा इरानका विभिन्न क्षेत्रमा लगातार हवाई आक्रमण। इराकसँग 48 बुँदे सम्झौता। भारतमा निजी क्षेत्रद्वारा रकेट प्रक्षेपण।
0: र विश्वकप फुटबलको तेस्रो स्थानमा इंग्ल्याण्ड फ्रान्स 6-4 गोलले पराजित। भोलि बिहान उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा जोखिमयुक्त क्षेत्र रहेका विभिन्न राजमार्गहरूमा 10 सड़कमा प्रहरीले सवारी साधन सञ्चालनमा आंशिक र पूर्ण रूपमा रोक लगाएको प्रसंग।
1: नेपाल प्रहरीले बाढ़ी पहिरोको जोखिममा रहेका विभिन्न 10 सड़कमा आंशिक तथा पूर्ण रूपमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार काप्रे प्लान्चोको सिन्धुली खुरकोट नेपाल थोक कटुन्जे वेशी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ। काभ्रे खुरकोट नेपाल थोक कटुन्जे बेसी सिन्धुली चल्ने बीपी राजमार्ग सड़क खण्डमा आइपर्ने सम्भावित बाढ़ीलाई मध्यनजर गर्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्मका लागि सम्पूर्ण सवारी साधन अर्को सूचना जारी नभएसम्मका लागि आवाजावत रोक लगाइएको हो। तर बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने पूर्ण सवारी साधनहरू चल्ने छन्। मकवानपुर कान्ति लोकपथ वर्षाको कारण सबै किसिमका सवारी साधनलाई रातिको समयमा रोक लगाइएको छ। असार 18 गते बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवत जावतमा रोक लगाइएको प्रहरीले जनाएको छ। ललितपुर कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। ललितपुर बागमती गाउँपालिका 3 भालुखोला स्थित सड़क वर्षाको कारण कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको हो। इलाममा मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। अर्घाखाँची सालझण्डी ढोर पाटन सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। सिन्धुपाल्चोकको अरनीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ भने बागलुङ कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध छ। धादिङ पृथ्वी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको पनि प्रहरीले जनाएको छ। कोशी प्रदेशका विभिन्न सड़कमा पनि पूर्णदेखि आंशिक रूपमा रोक लगाइएकाले सावधानी अप्नाउन प्रहरीले सबैमा अनुरोध गरेको छ। कोशी गण्डकी लुम्बिनी

0: उत्तर पश्चिम प्रदेश का पहाड़ी तथा तराई का कई स्थान में आज समय मुसलधारे पानी पर्ने पूर्वानुमान भएकाले उच्च सतर्कता अपनाउन राष्ट्रीय विपद जोखिम तथा न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चेतावनी दिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पाँच थर इलाम झापा शंखुवासभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन धादिङ गोर्खा लमजुङ कास्की तनौ पर्वत बागलुङ म्याग्दी र स्याङ्जामा उच्च सावधानी अप्नाउनु पर्नेछ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछाने
1: न्यूनचापी रेखा नेपाल नदी आसपास रहेको र न्यूनचापी प्रणाली पनि यो जुन बंगालको खाडी आसपासको क्षेत्रहरूबाट बिस्तारै उत्तर पश्चिमतिर सर्दै गइरहेको र नेपाल नजिक आउने गर्ने पानी पर्न सक्ने सम्भावना देखिन्छ। विशेष गरी कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको थोरै ठाउँहरूमा चाहिँ भारीदेखि धेरै भारी वर्षा र एक दुईसम्म अति भारी वर्षा पनि हुन सक्ने सम्भावना देखिन्छ। आइतबार रातिसम्मको लागि विभिन्न भागहरूमा जुन कर्णाली सुदूरपश्चिमको क्षेत्रहरूको विशेष गरी पहाड़ी तराई क्षेत्रहरू अन्य जुन पूर्वी क्षेत्रहरूमा पनि यो केही ठाउँमा नै मध्यमसम्मको पानी पर्ने सम्भावना छ।
0: सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा विपद जिल्ला विपद व्यवस्थापन समितिका सदस्यसँग प्राधिकरणले छलफल समेत गरेको छ। भर्चुअल रूपमा भएको छलफलमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी साधन स्रोत र अवस्थाका बारेमा जानकारी समेत गराएका थिए। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन त थप सहयोग आवश्यक पर्नासाथ सम्पर्क गर्न अनुरोध समेत गरिएको बताउनु भएको छ। विपद प्रतिकारका लागि राजमार्ग क्षेत्रमा कस्तो तयारी छ हामीले प्राधिकरणका प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीलाई सोधेका छौं।
2: राष्ट्रिय सड़क र त्योसँग जोड्ने फिडर सड़कहरूमा 277 वटा हेभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो। अहिले एउटा नयाँ एप्लिकेशन बनेको छ, सेतु एप्लिकेशन भनेर एसीटिम सेतु भन्छ नेपालीमा लेखिने हुन्छ। त्यो सेतु एपबाट एप व्यापमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ। त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ, तपाईँ हेभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, परिचालन भइराख्नु।
0: मुख्य गरी बर्खाको समयमा यात्रा गर्दा जोखिम धेरै हुने भएकाले सकेसम्म यात्रा नगर्न विज्ञहरूले सुझाव दिएका छन्। त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु प्रसाद पाण्डेले सीआईएमसँग भन्नुभयो,
3: यात्रा गर्दा सबै तयारी गर्दा गर्दै पनि कहिले कहीँ दुई तिन दिनै रोकिनु पर्ने हुन्छ, प्लान भन्दा बाहिरको विषय हुन्छ। त्यस कारणले त्यसको लागि चाहिने त्यहाँ बसेको अवस्थामा अथवा रोकिनु परेको अवस्थामा चाहिने खाना औषधि पानीका समेत व्यवस्था गरेर हिँड्यो भने भइभरि आउने केसलाई चाहिँ अझ सहयोगी हुन्छ जस्तो लाग्छ। थोरै पानी पर्दा पनि हाम्रो म बस्ने ठाउँमा बढी जोखिम छ भने त्यो जोखिम कहाँनिर छ नक्साङ्का छन् त्यसबाट सकेको पनि टाढै राख्ने एउटा विषय त्यो हो। अर्को चाहिँ पहिरो बाढीले मात्रै पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
4: जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्र बाहेक पहाड़ी र तराई क्षेत्रमा विभिन्न जिल्लाहरूमा छिटफुट मात्रामा अहिले पनि पानी परिरहेको छ र सबभन्दा धेरै कैलाली र कञ्चनपुरको सीमा क्षेत्र शान्तिपुर बेलौजी क्षेत्रमा पछिल्लो एक घण्टामा 34 मिलिमिटर पानी त्यहाँ परेको छ। त्यसै गरी अरू विभिन्न जिल्लामा पनि पानी परिरहेको मौसम विज्ञान विभागले जानकारी दिएको हो। पछिल्लो समयमा सेमरी क्षेत्रमा पनि पानी परेको छ अनि अरू विभिन्न जिल्लाहरूमा पनि पानी पर्ने क्रम चलिरहेकाले सावधानी अपनाउन मौसमविदहरूले अनुरोध गरेका छन्।
0: स्वास्थ्य तथा स्वास्थ्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादकलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको छ। त्यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारी पत्र मा हस्ताक्षर गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको छ। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना गरिएको छ। त्यसका लागि आवश्यक अनुसन्धान तथा विकास गुणस्तर परीक्षण उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइनेछ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य अवस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने समेत तयारी गरेको छ। समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच सहज नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने समेत अपेक्षा लिएको छ।
4: बहुप्रतीक्षित नागढुङ्गा सुरुङ मार्गको उद्घाटन साउन 11 गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको यो सुरुङ मार्गको उद्घाटन साउन 11 गते गर्ने मिति तय भएको नागढुङ्गा सुरुङ मार्ग आयोजनाका अधिकारीहरूले बताएका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले सुरुङ मार्गको सबै निर्माण सम्पन्न भई उद्घाटन र सञ्चालनको तयारी भएको बताउनुभयो। उहाँले साउन 11 गते उद्घाटन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। उद्घाटनको तयारी पनि अन्तिम उद्घाटन के कसरी गर्ने कोबाट उद्घाटन गराउने भन्ने बारेमा मन्त्रालय छलफलमा जुटेको पनि उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहबाट नै उद्घाटन गराउने गरी आवश्यक तयारी र छलफल भइरहेको उहाँको भनाई छ। आयोजनाका उपनिर्देशक संजय पन्थीले उद्घाटन भएको दिनदेखि नै सुरुङ मार्गबाट सबै सवारी साधन सञ्चालनमा आउन नसक्ने बताउँदै उद्घाटनको 3 महिनासम्म सुरुङ मार्गको परीक्षणकाल सञ्चालन अर्थात ट्रायल ओपनिङ पीरियड हुने जानकारी दिनुभयो। उहाँले उद्घाटन भएपछि केही दिनसम्म एम्बुलेन्स दमकल सुरक्षा निकायका सवारी साधनलाई मात्र सुरुङ मार्गबाट आवत जावत गराउने गरी तयारी भइरहेको जानकारी दिनुभयो र त्यस क्षेत्रमा अहिले पूर्व तयारीका सबै कामहरू भइरहेको को पनि बताउनु भयो। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बहुबाली भित्र्याउन पाएपछि किसानहरूमा खुसी।
5: चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ अनि एक्लै पनि धुन्छ। मिलिजुली सब दिदी बहिनीहरू मिलेर अर्मपुर्म गरेर गर्छौँ।
0: गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारवालाको चेतावनी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
8: तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
9: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
10: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
11: हमरा दुख में सरकारी खेती करी छे पानी पीड़ा अखन तो हमारे खेती
8: खुला संसद सक्रिय नागरिक र सहभागिता मूलक लोकतंत्र को साझा यात्रा कार्यक्रम हेलो सांसद
10: सड़क देखि सदन सम्म र सदन देखि फेरी जनता सम्म संवाद सहभागिता र खबरदारी को सेतु कार्यक्रम हेलो सांसद
8: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशभरि कार्यक्रम हेलो सांसद।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले वर्तमान पार्टी नेतृत्व संघका सहकारी नभई विकल्प खोज्ने विषयमा छलफल अघि बढ़ाएको छ। पूर्व सभापति देउबा समूहली गगन थापा नेतृत्वले सहमति र सहकार्यमा व्यवस्था गरेको भन्दै छुट्टै पन्ध्र महाधिवेशन गर्ने गरी छलफल अघि बढ़ाएको नेताहरूले बताएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले सीआईएमसँग भन्नुभयो,
13: आधिकारिकता पाएको कार्य समितिले सबैलाई मिलाएर लिएर जाने काममा ढिला सुस्ती गरेको नगरेको जस्तो देखिएपछि अहिले चौधौं महाधिवेशन पक्षधर नेताहरूले चाहिँ भेला बोलाएर बैठक बोलाएर अब विकल्पमा जाने भन्ने किसिमको सोच अगाडि आइराखेको छ र हिजोको छलफलमा चाहिँ वित्तीय स्मृति दिवस भव्यताका साथ सम्पन्न गर्ने नियमित महाधिवेशन पक्षधरहरूले र एकताको लागि प्रयास पनि जारी राख्ने तर एकताको प्रयास अत्यन्तै क्षीण हुँदै गएको हुनाले अब विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौं भनेर हिजोदेखि चाहिँ अलिकति फरक ढंगले अगाडि बढ़ाएको छ।
0: देउबा निकट समूहले पार्टी एकताको सम्भावना सकिएको निष्कर्ष सहित राष्ट्रिय भेला बोलाउने निर्णय समेत गरेको छ। साउन 24 29 बीचमा भेला आयोजना गर्ने नेताहरूले बताएका छन्। देउबा समूहले छुट्टै पार्टी कार्यालय संचालनमा ल्याएर नेताहरूसँग दूरी ल्याउँदा नेताहरूमा दूरी बढ़ेको छ भने कांग्रेसभित्र बढ़दो आन्तरिक विवादको समाधान के हुन सक्छ भनी हामीले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलाई सोधेका छौं।
14: इतर समूहहरूलाई पनि चिन्ता गराउँदाखेरि कति लत्रेर जाने कति भुजेर जाने अब चाहिँ अब हिजो त हाम्रै हारी मुहाली थियो त्यसलाई चाहिँ त्यसको केही रेस्पेक्ट गरिदिनुपर्छ भन्ने चाहना आकांक्षा चाहिँ हिजोकोहरूलाई पनि छ। अब यो बीचमा एउटा मध्यमार्ग निकाल्नको लागि बीचमा शेखर कोइरालाले प्रयत्न गरेका थिए अब उनी सायद विचार भएर या चाहिँ अब यो एउटा यसलाई सकिँदैन भनेर या अब के भएर होला प्रयत्न गरेर पछि त हामी महिनौ दिन भयो त्यसपछि चाहिँ बिच विचार गर्ने चाहिँ मानिसहरूको अभाव छ। अब युवाहरूको आफ्नै स्पिरिट छ अनि पुरानाहरूको चाहिँ आफ्नै चाहिँ फ्रस्ट्रेसन पनि छ इगो पनि छ।
0: स्थानीय तह प्रदेश सभा र राष्ट्रिय सभामा गरी 96 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने भएको छ। यो सँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित बनेको हो। यद्यपि समय हुँदाहुँदै प्रदेश सभा र राष्ट्रिय सभाको रिक्त पदको उपनिर्वाचन हुन सकेको छैन। निर्वाचन आयुक्त सगुन शमशेर जवहराले विभिन्न समयमा रिक्त भएका ती पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन नसकेको हो। नयाँ सरकार गठन हुँदा भने ऐन अनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो। गत चैतमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो जति बेला स्थानीय तहका पदाधिकारीको पदावधि 1 वर्षभन्दा कम समय मात्रै बाँकी थियो। निर्वाचन आयुक्त राणाले यसबारेमा प्रस्ट्याउँदै संक्रमणकालीन अवस्थामा निवर्तमान सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी रहेकाले त्यति बेला स्थानीय तहका रिक्त पदाधिकारीको निर्वाचनबारे सरकारको चासो नरहेको उल्लेख गर्नुभयो। नयाँ सरकार गठन भए लगत्तै रिक्त पदको उपनिर्वाचन ऐन बमोजिम नै नहुने अवस्था आएको उहाँको भनाइ छ। स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार पदावधि समाप्त हुनु अघि कुनै पद रिक्त भए बाँकी कार्यकालका लागि उपनिर्वाचन गर्न सकिने व्यवस्था छ। यस्तो अवस्थामा आयोगको परामर्शमा नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति रहने निर्वाचन ऐनमा उल्लेख गरिएको छ। तर 1 वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नगरिने ऐनमा स्पष्ट व्यवस्था गरिएको छ। आयोगका सहायक प्रवक्ता प्रकाश नेउपानेका अनुसार स्थानीय तहमा 15 पालिकाका प्रमुख तथा अध्यक्ष 4 उपाध्यक्ष तथा उपप्रमुख 54 वडा अध्यक्ष र 2 जिल्ला समन्वय समितिका प्रमुख गरी 75 पद रिक्त छन्। रिक्त पद लामो समयसम्म पूर्ति नहुँदा सम्बन्धित वडाका नागरिक प्रत्यक्ष निर्वाचित नेतृत्वबाट वञ्चित भएका छन्। प्रमुख र अध्यक्ष पद रिक्त भएका पालिकामा उपप्रमुख र उपाध्यक्षले दोहोरो जिम्मेवारी निर्वाह गर्नु परिरहेको छ। मुलुकभर संचालित सबै विश्वविद्यालय र माथतका क्याम्पसले कुल भर्ना भएका विद्यार्थीको 10% कोटा पारदर्शी तरिकाबाट छात्रवृत्तिका रूपमा वितरण गर्नुपर्ने भएको छ। यो व्यवस्था आंगिक तथा सम्बन्ध प्राप्त सबै क्याम्पसले कार्यान्वयन गर्नुपर्नेछ। यसअघि पनि विश्वविद्यालयसँग सम्बन्धित कानूनमा यो व्यवस्था थियो तर वितरण प्रणाली पारदर्शी नभएको भन्दै विद्यार्थीबाट प्रशस्त गुनासोहरू आउने गरेका थिए। शिक्षा तथा खेलकुद मन्त्रालयको पहलमा ती छात्रवृत्तिलाई विद्यालय तहकै शैलीमा परीक्षा सञ्चालन गरेर आवश्यकताका आधारमा मात्रै वितरण गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनमा पछिल्लो पटक त्रिभुवन विश्वविद्यालय सहित अन्य विश्वविद्यालयले सूचना प्रकाशित गरेर कम्तीमा 10% छात्रवृत्तिका लागि प्रक्रिया अगाडि बढ़ाएका छन्। यो प्रक्रियाले छात्रवृत्ति वितरण प्रणालीलाई मजबूत बनाउने मन्त्रालयले अपेक्षा लिएको छ।
15: मध्य वर्खा शुरू हुँदै गर्दा नेपालभर 72% क्षेत्रमा धान रोपाई भएको पाइएको छ। कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार देशभर करिब 13 लाख भन्दा बढ़ी हेक्टर क्षेत्रफलमा धान खेती योग्य जमीन मध्ये हालसम्म 9 लाख भन्दा बढ़ी क्षेत्रफलमा रोपाई सकिएको छ। गत वर्षको तुलनामा यस वर्ष रोपाईको केही कमी देखिएको पनि कोइरालाले बताउनुभयो।
16: हालसम्म समग्र देशको सबै 7 प्रदेशको कम्पाइल गरेर हिजोसम्मको बेलुकाको तथ्याङ्कले हामी 72% रोपाई भइसकेको छ। करिब अब 9 लाख भन्दा बढी रोपाई हेक्टर क्षेत्रफलमा रोपिएको छ। करिब अनुमानित 13 लाख समथिङ छ।
15: गत वर्षको साउन 4 गतेसम्म देशभर 72.14% क्षेत्रफलमा धान रोपाई भएको थियो। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई भएको पाइएको छ।

0: साझा खबरमा अब विदेशको प्रसंग। पश्चिम क्षेत्रमा विभिन्न प्रकारका द्वन्द्वका घटनाहरू बढ्दै गर्दा देश विदेशमा विभिन्न चिन्ता र चासोहरू पनि बढ्दै गएका छन्।
1: संयुक्त राष्ट्रसंघले बाइबली साइट लेबनानी महल एन्टी लोब माइग्रेशन मार्ग लगायतका युद्ध वा जलवायु परिवर्तनका कारण खतरामा परेको विश्वका स्थानको रूपमा सूचीबद्ध गर्ने तयारी समेत गरेको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोका 196 सदस्य राष्ट्रले दक्षिण कोरियाको बुनासमा भेला हुँदा आगामी हप्ता शुक्रबारदेखि यसको विश्व सम्पदा र खतरामा रहेको विश्व सम्पदा सूचीमा नयाँ थपका लागि मतदान गर्ने समेत बताइएको छ। भारतमा पहिलो निजी क्षेत्रले निर्माण गरेको एउटा रकेटको सफलतापूर्वक प्रक्षेपण गरिएको छ। यो विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रमा ठूलो हिस्सा हासिल गर्न खोजिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् र इराक र अमेरिका बीच 48 सम्झौता तथा साझेदारीमा हस्ताक्षर भएको छ। तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको इराकी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। तेल स्रोतमा धनी भए पनि इराक दशकौं लामो युद्ध र राजनैतिक अस्थिरताबाट प्रभावित हुँदै आएको छ। कमजोर पूर्वाधार, सार्वजनिक सेवाको अभाव, व्यवस्थापकीय कमजोरी र भ्रष्टाचारका कारण देशको आर्थिक सुधार चुनौतीपूर्ण बनेको समेत बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड फिफा विश्वकप 2026 तेस्रो बनेको छ। मियामी रंगशालामा आज बिहानको तेस्रो स्थानको खेलमा फ्रान्सलाई 6-4 हराउँदै इंग्ल्याण्ड तेस्रो बनेको हो। इंग्ल्याण्डको जीतमा बुकाओ साकाले ह्याट्रिक पूरा गर्नुभयो। पहिलो हाफमा 2 गोल गरेका साकाले 87 मिनटमा पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो। खेलको तेस्रो मिनटमा राइसले गोल गर्दै शुरूआतमै अग्रता लिएको इंग्ल्याण्डले त्यसपछि लगातार गोल गर्यो। 18 मिनटमा कोन्साले हेडर मार्फत गोल गर्दै इंग्ल्याण्डलाई 2 गोलको अग्रता दिलाउनु भएको थियो। सन् 1966 विश्वकपको उपाधि जितेको इंग्ल्याण्ड त्यसपछिका उत्कृष्ट स्थान हासिल गरेको हो। यसअघि सन् 2018 इंग्ल्याण्ड चौथो भएको थियो। टोली पराजित भए पनि 2 गोल गरेको फ्रान्सका कप्तान एम्बाप्पेले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउनुभयो। उहाँले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको कीर्तिमानलाई पछि पार्दा सर्वाधिक 22 गोल गर्ने कीर्तिमान आफ्नो नाममा बनाउनु भएको छ। विश्वकपको उपाधिका लागि आज मध्यराती 2 टोली अर्जेन्टिना र स्पेन भेट्नेछन्। उपाधिका दावेदार दुई टीम बीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल मध्यराती 1:15 शुरू हुनेछ। र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित बनेको छ। मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा भने छनौट भइसकेको छ।
1: बर्खेर हिउँदे धान बालीमा धेरै उत्पादनका लागि के कुरामा ध्यान दिने? रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिस्को खुशीको कनेक्शन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरमा अब धान उत्पादनमा उत्साहित किसानको कुरा समयमै पानी नपरेका कारण धेरै किसानले समयमै ब्याड राख्न पाएनन् भने रोपाई पनि ढिला भयो अहिलेसम्म दाङमा करिब 40% रोपाई सकिसकेको छ तर दाङको बंगला चुली गाउँपालिका 8 किसानलाई भने चैतमा लगाएको धान भित्र्याउन र बर्खे धान लगाउनलाई भ्याइने भएको छ
3: दाङको बंगलाचोली गाउँपालिका 8 खैरेनी स्वामी घाटका किसान कोही खेतमा धान काट्दैछन् भने कोही खेत छेउमै रहेको टौवामा टाँगेको त्रिपाल मुनि धान चुटिरहेका भेटिन्छन् बंगलाचोली गाउँपालिका 8 खैरेनीका हर्क बहादुर खत्री
4: अब के काटिसक्यो के अरे अब कोही बाँकी छ अब बर्खे धान अब पानी त यसो छेको हेरेर गर्नुपर्छ त्यही 9-10 रोपनीमा लगाइन्छ के अरे अब 25-30 मुरी हुन्छ बर्खे धान सार्न साह्रै गाह्रो हुन्छ
3: मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लगाएको धान भित्र्याउन चटारो छ सोही ठाउँका अर्का किसान सुमान सिंह पुन मगर
5: सके चैती धान फेरि बर्खे चाहिँ रोप्ने सुरु हुँदैछ अलिकति केही थोरै स्याहार्न छ अब 2-4 दिनमा हामीले स्याहारेर धान स्याहारे चैती धान स्याहारे फेरि रोपेर नै भ्याउँछौँ भ्याउने तयारीमा छौँ
6: यो खेती गर्दा सजिलो के भएको छ भने अब बाहिर फेरमा चाहिँ ठुलो नोकरी गर्न जानु पर्दैन गाउँ घर आफ्नो घर छोड्न पर्दैन
3: असोज कार्तिकमा गहुँ बाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन् चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउँछन् र पुनः साउनमै बर्खे धान लगाउँछन् अन्यत्र धान लगाउने समयमा यहाँका किसान कतै खेतमा पहेलपुर भएर पाकेको धान काटिरहेका हुन्छन् भने धान काटेर सकेकाहरू नयाँ धान लगाउन खेत तयार गर्दै हुन्छन् बंगलाचुली 8 खैरेनीका किसान रूपलाल खत्री
7: अब यो चाहिँ बर्खे धान लगाउने क्रम जारी नै छ धेरै जसोले स्याहारिसक्नु भयो त्यति धान एक दुई घरको स्याहार्न बाँकी छ यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन एउटा तरकारी खेती गर्ने अवसर यहाँ चाहिँ खै किन कसरी चासो गर्नु तैपनि खाली हुँदैन जमिन चैते धान लाग्छ अनि गहुँ सरिन्छ यसमा त्यहाँ चैते धान चैतेमा मकै सरिन्छ मकै स्याहार्ने पनि सुरु भइरहेछ
3: बाँझो जमिनको उपयोगिता खाद्यान्न उत्पादन वृद्धि र रोजगार सृजनाका लागि लुम्बिनीका 12 मध्ये रोल्पा र रुकुम बाहेक 10 जिल्लामा चैते धानको खेती हुने गरेको छ स्वामी घाटका किसान टोपली गेवाली
8: हामीले यो चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ अनि एक्लै पनि धुन्छ मिलीजुली सब दिदी बहिनीहरू मिलेर अर्मकुर्म गरेर गर्छौँ अनि अहिले आमाहरू ठुली आमाहरू यता फुपू हुनुहुन्छ यहाँ बिउ काट्दै हुनुहुन्छ अब भोलि चाहिँ मेरो आफ्नै यो घरको रोपाई हो अनि लास्ट दिन चाहिँ अब रमाइलो हुन्छ नाचगान गाउने अनि रमाइलै हुन्छ
3: लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार प्रदेशभर 1605 हेक्टरमा चैती धानको खेती हुने गरेको छ भने 7516 मेट्रिक टन धान उत्पादन हुने गरेको छ सबैभन्दा धेरै बर्दियामा 679 हेक्टरमा चैती धान खेती हुने गरेको छ भने सबैभन्दा कम पश्चिम नवलप्रासीमा 7 हेक्टरमा चैती धानको खेती हुने गरेको छ सुशीला ओली सीआईएन रेडियो मध्य पश्चिम दाङ
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
2: देशका विभिन्न 10 सड़कमा सवारी साधन सञ्चालनमा पुनः र आंशिक रोक बाटो खुलाउनका लागि 200 भन्दा बढ़ी उपकरण तयारी अवस्थामा आज साँझसम्मै उच्च सतर्कता अप्नाउनु पर्ने
1: स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने कांग्रेसको देउबा समूहले नयाँ पार्टी दर्ता तयारी र थापा पक्ष बीचको सम्वाद एकसाथ अघि बढ़ाउने राष्ट्रिय भेला बोलाउने निर्णय
2: देशभर 72% क्षेत्रमा धान रोपाई बर्खे र चैते धानको उत्पादन पनि बढ़दै गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारवालाको चेतावनी
1: अमेरिकाद्वारा इरानका विभिन्न क्षेत्रमा लगातार हवाई आक्रमण इराकसँग 48 बुँदे सम्झौता भारतमा निजी क्षेत्रद्वारा रकेट प्रक्षेपण
2: र विश्वकप फुटबलको तेस्रो स्थानमा इंल्याण्ड फ्रान्स 6-4 गोलले पराजित भोलि बिहान उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा समेत
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले अबिन श्रेष्ठले कान्तिपुर दैनिकमा गच्छप छबा शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ प्रहरी प्रशासन जो विभिन्न प्रकारका अपराधका घटना भइसकेपछि घटनास्थलमा पुग्ने र अध्ययन अनुसन्धान गरेर दोषीलाई पक्राउ गर्नुपर्ने हो। तर कतिपय स्थानमा भने प्रहरीले त्यहाँ रहेका पीड़ितहरूलाई नै अनावश्यक प्रश्न गरेर दुःख दिएका खबरहरू पनि सार्वजनिक हुने गरेका छन्। यहाँ एउटा कोठा जस्तो देखाइएको छ, त्यहाँ सामानहरू यत्र तत्र छरिएका छन् र एकजना महिला छन्। नजिकै एउटा प्रहरीको टोली त्यहाँ पुगेको छ। अगाडिपट्टि ठूलो भुँडी भएका व्यक्ति छन्, हातमा लट्ठी छ, पछाडिपट्टि राखेका छन् र दाहिने हात उठाएर केही प्रश्न सोधिराखेका छन्। तल यस्तो लेखिएको छ, चोर्दै गर्दाको भिडियो छ अनि फोटो नि, चोरको हुलिया, नाम, ठेगाना केही नै छैन भने हामीलाई किन बोलाएको त?
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: किन हाँस्या नि बुढा, तुलाई फर्किने गरी तालबारा डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि तुलाई फर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
2: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसीसहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461-32004 र 98191-20981।
3: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
4: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसीसहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरप डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
3: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
4: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
3: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
4: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बिसिसहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462-73829 र 98171-4038।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: चौतारी खबर का प्रायोजक उच्च गुणस्तरीय घर गहना को लागी न्यू गणपति ज्वेलरी सुन चाँदी पसल बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ प्रोपाइटर गणेश बहादुर विश्वकर्मा।
1: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा खबरका मुख्य शीर्षकहरू। मर्सङ्गी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङ सवारी दुर्घटनामा पर्नुभएको छ। उहाँ सवार गाड़ी शनिबार बिहान करिब 11:25 बजेतिर देशी सहर चामे सड़क खण्डको सुरुङ मार्ग नजिक दुर्घटनामा परेको हो। लमजुङका क्रियाशील साइकल चालक यात्रीहरूले शनिबार लमजुङ कोरा 2026 अन्तर्गत झरनादेखि झरनासम्मको साइकल यात्रा सम्पन्न गरेका छन्। बेसी शहर नगरपालिका वडा नम्बर 1 स्थित गाईखुरे झरनादेखि मर्सङ्गी गाउँपालिका वडा नम्बर 8 को आमखोला झरनासम्मको साइकल यात्रा गरिएको हो। लमजुङको राईनाश नगरपालिका वडा नम्बर 8 हर्राबोट स्थित धर्मनाथ धाममा पवित्र श्रावण महिनाको अवसरमा श्रावणी बोलबम मेला 2083 आयोजना हुने भएको छ। हरेक वर्ष झैं यो वर्ष पनि श्रावणका हरेक सोमबार विशेष कार्यक्रम गर्न लागि हो। लमजुङको मर्सङ्गी गाउँपालिका 8 बुलबुलेमा स्थानीय समुदायको सक्रियतामा आमखोला झरना परिसर तथा सड़क किनार सरसफाई गरिएको छ। प्रत्येक महिनाको पहिलो शनिबार गरिँदै आएको नियमित सरसफाई अन्तर्गत श्रावण 2 गते पनि आमखोला झरना परिसर र आसपासका सड़क किनारमा सरसफाई गरिएको हो। र अत्याधिक वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै लमजुङमा उच्च सतर्कता अप्नाउन आग्रह जिल्ला प्रशासन कार्यालयद्वारा गरिएको छ।
2: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन, सियोर गरौं।

0: अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
1: लमसुङ एजुकेशन सेन्टर बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
2: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 9856602900।
3: अब खबर विस्तारमा। मर्सिन्ती गाउँपालिका 3 चल्केनीमा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङ सवार बोलेर जीप दुर्घटना हुँदा अध्यक्ष गुरूङ सामान्य घाइते हुनुभएको छ। शनिबार बिहान करिब 11:25 G1631 नम्बरको गाउँपालिकाको बोलेरो जीप पक्की सड़कबाट करिब 40 मिटर तल खसेर मर्स्याङदी किनारमा पुगेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाका बेला जीप गाउँपालिका अध्यक्ष आफैले हाँकिरहनु भएको थियो। कोरा 2026 साइकल दौड़को समापन तथा प्रथम टूर दी लमजुङ 2026 सम्बन्धी पत्रकार सम्मेलनका लागि आयोजक लमजुङ साइक्लिङ संघलाई खानेपानी पुर्याउन तथा सहभागी साइकल यात्रीहरूलाई स्वागत गर्न उहाँ गाउँपालिका केन्द्र भूलबुलेबाट खुदीतर्फ जाँदै हुनुहुन्थ्यो। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डीएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार जीपको अगाडिको सीटमा राखिएको पानीको कार्टुन कोल्टिएपछि त्यसलाई सम्हाल्ने क्रममा सवारी अनियन्त्रित भए सड़कबाट तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनापछि अध्यक्ष गुरूङलाई तत्काल प्रदेश अस्पताल लमजुङ बेसी शहरमा लगेर प्राथमिक उपचार गरिएको थियो। उपचारका क्रममा ढाल र टाउकोमा सामान्य दुखाई किएपछि थप उपचारका लागि उहाँ शनिबार दिउँसो काठमाण्डु प्रस्थान गर्नुभएको बेहोरा उहाँका स्वकीय सचिव प्रदीप गुरूङले जानकारी दिनुभएको छ। लमजुङमा क्रियाशील साइकल चालक यात्रीहरूले शनिबार लमजुङ कोरा 2026 अन्तर्गत धरनादेखि झरनासम्मको साइकल यात्रा गरेका छन्। स्वस्थ शरीर सफा पर्यावरण लमजुङ समृद्ध लमजुङको अभियान भन्ने नाराका साथ यस वर्षको लमजुङ कोरा कार्यक्रम अन्तर्गत बेसीसहर नगरपालिका 1 गाईखुरे झरनादेखि मर्स्याङदी गाउँपालिका 8 रहेको हामखोला झरनासम्मको साइकल यात्रा गरिएको हो। जिल्लामा साइक्लिङ संस्कारको विकास गर्ने साइकल चालक वृद्धि गर्दै जाने इन्धन खपत न्यूनीकरण गर्दै वातावरण र पर्यावरण स्वच्छ राख्ने जिल्ला बाहिरका साइकल यात्री भित्राएर पर्यटन प्रवर्धनमा टेवा पुर्याउने लक्ष्यका साथ लमजुङ साइक्लिङ संघको आयोजनामा लमजुङ कोरा 2026 आयोजना गरिएको हो। गाईखुरे झरनाबाट बिहान भएको साइकल यात्रा गैरी भकुण्डे रानीकुवा बेसी शहर बजार चनौटे बजार खुदी बजार भूलभुले हुँदै दिउँसो आमखोला झरना पुगेर टुंगिएको थियो। आमखोला पुगेका साइकल यात्रीहरूले रमाउँदै झरनाको अवलोकन गर्नुका साथै फोटो र भिडियो खिच्दै आफ्ना फेसबुक टिकटक इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। सो अवसरमा गजलकार साइकल यात्री दीपक पाण्डेले गजल वाचन समेत गर्नुभएको थियो। सो यात्रामा साना बालबालिकाहरू 9 महिला सहित करिब 70 साइकल यात्रीको सहभागिता रहेको लमजुङ साइक्लिङ संघका अध्यक्ष ध्रुवराम प्रधानले बताउनु भएको छ। विगतका वर्षहरूमा पनि लमजुङ कोरा कार्यक्रम आयोजना गर्दै आइरहेको र हालसम्म आइपुग्दा साइक्लिङ संस्कारको विकासमा निकै प्रभावकारी भएको पनि संघका अध्यक्ष प्रधानले बताउनुभयो। वर्षायाममा पर्यटकलाई आकर्षित बनाउने निकै सुन्दर गाईखुरे झरना र आमखोला झरनाको प्रचार प्रसार गरेर जिल्लाको पर्यटन प्रवर्धनमा लमजुङ कोरा 2026 कार्यक्रमले टेवा पुर्याउने अपेक्षा साइकल यात्रीहरूले गरेका छन्। यो कार्यक्रम ले साइकल यात्रा र पर्यटन प्रति साइकल यात्रुलाई आकर्षित गर्ने अनि साइकल यात्रा र पर्यटन जोडेर पर्यटन प्रवर्धनात्मक कार्यक्रम गर्न सकिने उनीहरूले बताएका छन्। लमजुङमा अत्याधिक वर्षा हुन सक्ने सम्भावित विपदको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लाका सबै सुरक्षा निकाय स्थानीय तह तथा सम्बन्धित सरकारवाला निकायहरूलाई सम्भावित विपदको जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्व तयारी अवस्थामा रहन आग्रह गरेको छ। शनिबार प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई उद्धृत गर्दै साउन 2 र 3 गते कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ। लगातार वर्षाका कारण आकस्मिक बाढ़ी पहिरो नदी तथा खोला नालामा पानीको बहाव बढ़ने कटान हुने तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकाले पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो। सूचना मार्फत जिल्लाभित्रका सुरक्षा निकाय स्थानीय तह स्वयंसेवक तथा सम्बन्धित सबै निकायलाई सम्भावित विपदको

0: गर्न आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। यस्तै प्रशासनले सर्वसाधारणलाई पनि जोखिमयुक्त क्षेत्रबाट सतर्क रहन मौसमको अवस्थाबारे नियमित जानकारी लिन तथा सम्बन्धित निकायबाट जारी सूचनाको पालना गर्न आग्रह गरेको छ। मर्सिङदी गाउँपालिका वडा नम्बर 8 मा रहेको देवज्योति आमा समूह, भूलभुले युथ सोसाइटी र भूलभुले टोल सुधार समितिको संयुक्त आयोजनामा प्रत्येक महिनाको पहिलो शनिबार गरिँदै आएको नियमित सरसफाई अभियान अन्तर्गत श्रावण 2 गते शनिबार पनि आमखोला झरना परिसर आसपासका सड़क किनारामा सरसफाई गरिएको छ। स्थानीय बासिन्दा, युवाहरू तथा आमा समूहका सदस्यहरूको सहभागितामा सञ्चालन गरिएको सरसफाई अभियानमा झरना परिसर, सड़क छेउछाउ तथा सार्वजनिक स्थानमा फालिएका प्लास्टिक जन्य फोहोर, बोतल, कागज तथा अन्य फोहोर जन्य सामग्री संकलन गरी उचित व्यवस्थापन गरिएको थियो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण आमखोला झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। विशेष गरी वर्षायाममा झरनाको पानीको बहाव बढ़ने तथा झरनाको प्राकृतिक सौन्दर्य अझ मनमोहक देखिने भएकाले यस क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने गरेको छ। यही समयमा झरना तथा आसपासका क्षेत्रमा पर्यटकको चहल पहल बढ़ने भएकाले वातावरण स्वच्छ र सफा राख्नु अझ महत्वपूर्ण हुने स्थानीय वासीको भनाइ छ। पर्यटकीय क्षेत्रको सुन्दरता कायम राख्न स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने भन्दै देवज्योति आमा समूह, भूलभुले युथ सोसाइटी र भूलभुले टोल सुधार समितिले नियमित रूपमा सरसफाई अभियान सञ्चालन गर्दै आएका छन्। अभियानले स्थानीय क्षेत्रमा सरसफाई प्रति जनचेतना अभिवृद्धि गर्नुका साथै पर्यटकीय स्थलको संरक्षण र प्रवर्धनमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। देवज्योति आमा समूहकी अध्यक्ष चन्द्रदेवी तामाङले आफ्नो घर आँगन, टोल तथा सड़क आसपास क्षेत्र सफा राख्न सकेमा यसले स्थानीय बस्तीको सुन्दरता बढ़ाउनका साथै पर्यटकलाई समेत आकर्षित गर्न सहयोग पुग्ने बताउनु भएको छ। उहाँका अनुसार सरसफाई केवल कुनै एक संस्था वा समूहको जिम्मेवारी मात्र नभई सबै नागरिकको साझा दायित्व हो। आफ्नो घर आँगनदेखि टोल, सड़क तथा सार्वजनिक स्थानसम्म सफा राख्ने बानीको विकास गर्न सकेमा वातावरण स्वच्छ, स्वस्थ र हराभरा बनाउन सकिने उहाँको भनाइ छ। स्थानीय समुदायको सक्रियतामा सञ्चालन हुँदै आएको यस्तो नियमित सरसफाई अभियानले आमखोला झरना क्षेत्रको प्राकृतिक सौन्दर्य जोगाउन, पर्यटकलाई स्वच्छ र आकर्षक वातावरण प्रदान गर्न तथा स्थानीय बासिन्दामा वातावरण संरक्षण सम्बन्धी चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि आमखोला झरना तथा आसपासका क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकहरूलाई फोहोर नफाल्न, प्लास्टिक जन्य सामग्रीको उचित व्यवस्थापन गर्न र प्राकृतिक सम्पदाको संरक्षण गर्न समेत आग्रह गरेका छन्। समुदायको निरन्तर सक्रियता, स्थानीय युवाको सहभागिता र महिला समूहको नेतृत्वमा सञ्चालन भइरहेको यस्तो अभियानले पर्यटकीय क्षेत्रको संरक्षणसँगै सामाजिक एकता र सामुदायिक जिम्मेवारीको भावना समेत बलियो बनाउँदै गएको देखिन्छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहानको चौतारी खबरमा पालो भएको छ एकैछिन विश्रामको।
1: शिक्षकको आवश्यकता मर्सेनी गाउँपालिका 6 ठुलीबिसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्राविधिक तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याय बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्राविधिक तह करार शिक्षक ए पद, प्राविधिक तृतीय करार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननाएको, आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणी प्रतिलिपिहरू, नागरिकताको प्रमाण पत्र, अध्यापन अनुमति पत्रको प्रतिलिपि, आवेदन दस्तुर ₹1,000, तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम, आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 बजेसम्म, परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishore66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ। समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन। परीक्षा हुने स्थान मर्सनी गाउँपालिकाको कार्यालय। परीक्षाको किसिम लिखित र अन्तर्थ प्रयोगात्मक। शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ। फरार सूचीमा रहेका उम्मेदवारले मर्स्याङ्गी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट, फरार सूची बाहेक अन्य उम्मेदवारको हकमा विज्ञानमुखी विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेदवारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर 98564682 98464750 98463873।
2: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका साथुरी बेसी लमजुङ।
3: मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला। खर्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न यसो केही उपाय दिनु पर्यो।
4: बुद्ध बिनिटर छँदै छ नि, झिजे खोला होला कि कम्प्लेक्सको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
5: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याच, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसी सह नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्सुङ। सम्पर्क नम्बर 98560046467।
6: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
7: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँड रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी खबरहरू। सुन्दर बजार नगरपालिका वडा नम्बर 8 र 9 भोटेवडार बजारका सबै टोलमा सड़क बत्ती जडान गरिने भएको छ। भोटेवडारको कृष्ण बगैंचादेखि फूलबारी शालिमार खोलासम्म 2080 सालमै सड़क बत्ती जडान गरिएको हो। ती सड़क बत्ती बलिरहेका छन्, तर ती बत्तीको बिल रकम वडा नम्बर 9 को कार्यालयले तिरे पनि पछिल्लो चरणमा भने सो रकमको बिल बेरुजु आएपछि ओडाले तिर्न रोकेको थियो। त्यसपछि सड़क बत्ती बाल्न बन्द भएको थियो। अझै विगतको बिलको रकम 7,500 रूपियाँ भुक्तानी गर्न बाँकी रहेको ओडा अध्यक्ष मनराज गुरूङले जानकारी दिनुभएको छ। सड़क बत्ती बाल्न बन्द भएपछि रातको समयमा यातायातमा समस्या परेको र अँध्यारोमा सीसी क्यामेरा पनि नदेखिने भएकाले समस्या आएको इलाका प्रहरी कार्यालय भोटेवडारका प्रमुख चन्द्रकला भट्टराईले बताउनुभयो। शनिबार वडा नम्बर 9 को समन्वयमा इलाका प्रहरी कार्यालय भोटेवडारमा भएको छलफल कार्यक्रमले साबिकको भोटेवडार बजार, सिउडी बजार, फूलबारी, पैरे लगायतका टोलहरू सबै समेटेर सड़क बत्ती जडान गरी बाल्ने निर्णय गरिएको छ। बगैंचा, तल्लो बजार, ठाडो लाइन, बालुने, धारापानी, सिउडी बार, फूलबारी, पैरे लगायत प्रत्येक टोलमा एकजना सदस्य रहने गरी समिति समेत गठन गरिएको छ। समिति र बुद्ध युथ क्लब बोटेवड़ा र बोटेवड़ा युवा क्लब को सहकार्य में प्रत्येक घर रकम उठाएर सड़क बत्ती बाल्ने निर्णय भएको हो। प्रहरी कार्यालयमा भएको छलफल कार्यक्रममा सुन्दर बजार नगरपालिका वडा नम्बर 8 का अध्यक्ष विजेन्द्र थापा, वडा नम्बर 9 का अध्यक्ष मनराज गुरूङ, इलाका प्रहरी कार्यालय भोटेवाडाका प्रमुख चन्द्रकला भट्टराई, वडा सदस्य मधु भट्टराई, टोल विकास संस्थाका अध्यक्षहरू, युवा क्लबका अध्यक्षहरू, रेडियो भोटेवाडाका अध्यक्ष हरिप्रसाद अधिकारी, भक्ति नमूना माविका पूर्व प्रह ध्रुव बहादुर कुवर, लमजुङ उद्योग वाणिज्य संघका उपमहासचिव मान कृष्ण आचार्य, भोटेवाडा सिकाई केन्द्रका संस्थापक कुशल भट्टराई लगायतको उपस्थिति रहेको थियो। लम्जुको राईनाथ नगरपालिका 8 हराबोट स्थित धर्मनाथ धाममा पवित्र श्रावण महिनाको अवसरमा श्रावणी बोलबम मेला 2083 आयोजना हुने भएको छ। हरेक वर्ष झै यो वर्ष पनि श्रावणका हरेक सोमबार विशेष कार्यक्रम गर्न लागि हो। सर्वोदय सेवा श्रम धर्मनाथ धामको आयोजनामा साउन 4, 11, 18 र 25 गते परेका सोमबार मर्संगदी नदी किनारमा मेला सञ्चालन हुने आयोजकले जनाएको छ। मेलामा 108 को मुखी धारामा स्नान, 108 शिवलिंग सहितको कैलाश परिक्रमा, 1008 शालिग्राम दर्शन, पूजा आराधना, हवन, रुद्रीपाठ, भजन कीर्तन, प्रवचन तथा धार्मिक सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ। श्रावण 4 गते पहिलो सोमबार विशेष उद्घाटन कार्यक्रम हुने तथा अन्तिम सोमबार विशेष पूजा सहित पूर्णाहुति गरिने सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले जानकारी दिनुभएको छ। आयोजकले श्रावण महिनाभर सञ्चालन हुने मेलामा सहभागी भई धार्मिक पुण्य लाभ लिन सम्पूर्ण श्रद्धालु भक्तजन आग्रह पनि गरेको छ। फिफा विश्वकप फुटबल 2026 फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो बनेको छ। अमेरिकाको मियामी रंगशालामा आज बिहान भएको खेलमा इंग्ल्याण्डले फ्रान्सलाई 6-4 गोलले हराउँदै तेस्रो स्थान हासिल गरेको हो। इंग्ल्याण्डले खेलको शुरूआतदेखि नै आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमै 4-0 अग्रता बनाएको थियो। खेलको तेस्रो मिनटमा डेक्लान राइसले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए। त्यसपछि 18 मिनटमा एजरी कोन्साले गोल थपे। बुकायो साकाले 37 मिनट पहिलो हाफको इन्जुरी समय र 87 मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। अन्तिम इन्जुरी समयमा जुड बेलिङ्गमले अर्को गोल थप्दै इंग्ल्याण्डको जित सुनिश्चित गरेका थिए। साकाको यो ह्याट्रिक सँगै उनी विश्वकपको नकआउट चरणमा ह्याट्रिक गर्ने इंग्ल्याण्डका दोस्रो खेलाडी बनेका छन्। यसअघि सन् 1966 फाइनलमा सर जियोक हस ले ह्याट्रिक गरेका थिए। दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गरेको थियो। कप्तान किलियन एम्बापेले 48 र 66 मिनटमा दुई गोल गरे भने ब्राडली बारकोलाले 54 मिनटमा र उस्मान देम्बेले दोस्रो हाफको इन्जुरी समयमा 1-1 गोल थपे। हारका बावजूद दुई गोल गरेका एम्बापेले प्रतियोगितामा आफ्नो गोल संख्या 10 पुर्याउँदै गोल्डन बुटको दौड़मा शीर्ष स्थानमा उक्लिएका छन्। साथै उनी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता खेलाड़ीको सूचीमा पनि परेका छन्। यो सँगै इंग्ल्याण्डले सन् 1966 विश्वकप जितेपछि पहिलो पटक पुरूष विश्वकप तेस्रो स्थान हासिल गरेको हो। विश्वकप फुटबलको उपाधिका लागि आज राति 12:45 साबिक विजेता अर्जेन्टिना र सन् 2010 को विजेता स्पेन बीच फाइनल खेल हुनेछ। चौतारी खबर अहिलेलाई यति नै। खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। मर्सेन्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङ सवारी दुर्घटनामा पर्नु भएको छ। उहाँ सवार गाड़ी शनिबार बिहान करिब 11:25 बजेतिर देशी सहर चामे सड़क खण्डको सुरुग मार्ग नजिक दुर्घटनामा परेको हो। लमजुङमा क्रियाशील साइकल चालक यात्रीहरूले शनिबार लमजुङ कोरा 2026 अन्तर्गत झरनादेखि चरनासम्मको साइकल यात्रा सम्पन्न गरेका छन्। देशी सहर नगरपालिका 1 स्थित गाईखुरे झरनादेखि मर्सेन्दी गाउँपालिका 8 को आमखोला झरनासम्मको साइकल यात्रा गरिएको हो। लमजुङको राइनस नगरपालिका 8 हराबोट स्थित धर्मनाथ धाममा पवित्र श्रावण महिनाको अवसरमा श्रावणी बोलबम मेला 2083 आयोजना हुने भएको छ। हरेक वर्ष झै यो वर्ष पनि श्रावणका हरेक सोमबार विशेष कार्यक्रम गर्न लागि हो। लमजुङको मर्सेन्दी गाउँपालिका 8 बुलबुलेमा स्थानीय समुदायको सक्रियतामा आमखोला झरना परिसर तथा सड़क किनार सरसफाई गरिएको छ। प्रत्येक महिनाको पहिलो शनिबार गरिँदै आएको नियमित सरसफाई अभियान अन्तर्गत श्रावण 2 गते पनि आमखोला झरना परिसर र आसपासका सड़क किनारमा सरसफाई गरिएको हो। अत्याधिक वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै लमजुङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। हवस्त बिहान 6:30 बजेको चौतारी खबर अहिले सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेलाई धन्यवाद दिँदै समाचार कक्षबाट म प्रमोद अधिकारी पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै रहनुहोला। नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल ल आए बहिनी, किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
2: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेसीसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98400067787।
4: सुनिता आ गर त
1: भोके, मेरो दास सबै किराले खाएको छ।
4: गर न के, आ गर, म हेर्छु।
1: आ
4: छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
1: ठुलो स्वरमा नकराऊ न, मलाई लाज लाग्छ के।
4: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ।
7: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
6: सम्पर्क फोन नम्बर 0665214429, मोबाइल नम्बर 98414844।
8: अहिले बिहानको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: कार्यक्रम रंग रस, कार्यक्रम रंग रस
2: रेडियोमा रचना सँगै स्रष्टाको अनुभव अनि साहित्यिक रंग भित्रको रस प्रवाहको लागि रेडियो कार्यक्रम रंग रस। हरेक हप्ताको आइतबार बिहान 7 बजेबाट मात्र रेडियो चौतारीमा सुन्न नभुल्नुहोला।
3: नमस्कार, यहाँहरूलाई कार्यक्रम रंगरसमा आदरणीय मित्रहरू तपाईँहरूको सामु हरेक हप्ता यही समय उपस्थित हुने गरेको छु। यही समयमा तपाईँहरूलाई विभिन्न कोशीलीहरू लिएर उपस्थित हुने चमरको गरिरहेको छु। हरेक शनिबार 7 बजेदेखि 7:30 बजेसम्म रेडियो मर्सङ्गदी 95 मेगाहर्जको स्टेशनबाट यो प्रसारण हुने यो कार्यक्रम। अब भने हरेक आइतबार 7 देखि 7:30 बजेसम्म रेडियो चौतारी 91.4 मेगाहर्जबाट पनि तपाईँ सुन्नुहुन सक्नुहुनेछ। हामी हरेक हप्ता यसै समय तपाईँहरूको माझमा विभिन्न साहित्यिक खुराकहरू लिएर उपस्थित हुने गरेका छौं। कुनै न कुनै नयाँ कोशीलीहरू दिने प्रयास तपाईँहरूलाई मैले गरिरहेको छु। आज पनि म उही पारिजातको कथामा आधारित भएर पारिजातका कृति विषयक यो परिवेशमा तपाईँहरूलाई यो कोशीली टक्र्याउन गइरहेको छु। आदरणीय मित्रहरू, साहित्य समाजको दर्पण हो। समाज र राष्ट्रलाई सजीवता, जीवन्तता र सचेतना गराउने क्रममा साहित्यले ठूलो महत्वपूर्ण भूमिका खेल्दछ। मैले भन्ने गरेको छु त यहाँहरूको सामु हामी समसामयिक गतिविधिहरू पनि यहाँहरूको समक्ष प्रस्तुत गर्नेछौ भनेका छौ। गत असार 29 गते हामीले भानु जयन्ती 213 भानु जयन्ती भव्यताका साथ सफल पारेका छौ। यसै परिसरमा लम्जुङमा रहेको लिस्न साहित्यिक मञ्च लम्जुङद्वारा आयोजित 213 भानु जयन्तीको अवसरमा प्रभात फेरी एवं कवि गोष्ठी आयोजना गरिएको थियो। त्यो कवि गोष्ठीमा विभिन्न किसिमका गतिविधिहरू सञ्चालन भएका थिए। प्रभात फेरी मनाङे चौताराबाट जिल्ला समन्वयको हलसम्म विभिन्न प्ले कार्डहरू सहित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख लगायतको उपस्थितिमा विद्यार्थीहरू, जुन युनिभर्सल एकाडेमीका भाइ बहिनीहरू उपस्थित थिए र सरस्वती आमा समूह, फुलबारी दिदी आमा बहिनी आमा समूह र अन्य आमा करपुरसेर आमा समूह लगायतका आमा समूहहरूको मनज्ञ उपस्थित थियो र साथसाथमा साहित्यकारहरू, पत्रकारहरू र साहित्यलाई माया गर्ने स्रष्टा बिन्दुहरूको उपस्थित रहेको थियो। कार्यक्रम जिल्ला समन्वय हलमा गएर टुङ्गिएको थियो। त्यसमा कार्यक्रमको अध्यक्षता लिस्न साहित्यिक मञ्च लम्जुङका अध्यक्ष कमला दनाईको अध्यक्षतामा मञ्चका सचिव दीपक पाण्डेले सहयोगी गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वयका उपप्रमुख पूर्णबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, प्रहरी निरीक्षक प्रमुख, सशस्त्र प्रहरीका प्रमुख लगायतको उपस्थित रहेको थियो र कार्यक्रममा पूर्व अध्यक्ष वासुदेव थापाले भानुभक्त आचार्यको जीवनीका बारेमा र साहित्य र नेपाली भाषाको बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रममा मनज्ञ उपस्थित रहेको सो कार्यक्रम विभिन्न कविता वाचन गर्दै साहित्य श्रेष्ठहरूले भानुका बारेमा आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो। यसरी लिस्न साहित्यिक मञ्चले आफ्नो यो क्रियाकलापहरू अगाडि बढाउने क्रममा 213 भानु जयन्ती भव्यताका साथ सफल बनाएको थियो र सम्पन्न गरेको थियो। आज भने म अब त्यो परिवेशलाई थाती राख्दै आजको यो विषय पारिजातका कृतिहरू विषयमा म तपाईँहरूकोमा प्रस्तुति अगाडि बढाउन चाहन्छु। पारिजातको सृजनात्मक व्यक्तित्वको सर्वाङ्गीण अध्ययन गर्दा उनले कविता विधा मार्फत साहित्यिक यात्रामा आफ्ना पाइला चालेकी थिइन्। उनले बाल्यकालमै कविता लेखिन्, किशोरावस्थामा प्रवेश हुनासाथ प्रेमपत्र पनि लेख्न थालिन्। त्यसबेलाको उनको हृदयभित्र उम्रेको साहित्यिक भूषणको कारण उनी यही बाटोमा नै थिर भएर लागिन्। पछि पछि गएर उनले साहित्य रचना अन्तर्गत जातीय जाति कृतिको निर्माण गरिन्। तिनीहरूले नेपाली भाषा साहित्यका फाँटमा आफ्ना वर्चस्व स्थापित गरेका छन्। पारिजातको आफ्नो साहित्यिक यात्रामा क्रममा लेखेका जम्मा 23 निर्माण प्रकाशन सिक्किमले पारिजातका शंकरी रचनाहरू ग्रन्थ छ। 2054 पारिजातका फुटकर लेखहरू र अन्तर्वार्ताहरू शीर्षक खामेको शुद्ध गरी स्कृति प्रकाशित भएका छन्। उनका मुख्य सृजनात्मक विधा उपन्यास, कथा, कविता र निबन्धहरू नै हुन्। उनीद्वारा एकाङ्की नाटकहरू पनि लेखिएका थिए, तर तिनले पुस्तकाकार रूप ग्रहण गर्न सकेका छैनन्। उनको लेखाइमा मुख्यतया विसंगतिवाद, अस्तित्ववाद, नारीवाद, सामाजिक यथातथा, प्रगतिशीलता, व्यङ्ग्य र विद्रोहका अतिरिक्त यौन मनोविश्लेषणको पनि राम्रो पहल भेटिन्छ। शुरू शुरूमा चाहिँ रोमान्टिक कविता लेखनमा पारिजातले आफूलाई उभ्याएकी थिइन्। पारिजातका कृतिहरू नेपाली भाषा साहित्यका पाठकहरूमा निम्ति पठनीय एवं संग्रहणीय छन्। उनका हरेक कृतिमा नेपाली समाजका अनेक शाश्वत प्रसंग जीवन्त रूपमा सजिएका छन्। नेपाली जातिका पक्षलाई पारिजातको आफ्ना विभिन्न कृतिहरूमा यथोचित स्थान दिएकी छन्। त्यसैले उनका कृति नेपाली परिवेशमा जिउँदा साक्ष्य मानिन्छन्। पारिजातका धेरै फुटकर रचनाहरू संकलित रूपमा पनि आए, तर पनि उनका केही फुटकर लेख रचनाहरू अझै संकलनमा आएका छैनन्। पुस्तक प्रकाशनका हिसाब गर्दा पारिजातका फुटकर लेखहरू र अन्तर्वार्ताहरू समेत उनका जम्मा 23 कृतिहरू प्रकाशित भएका छन्, जसमा उपन्यास सिरिसको फूल 2022, महताहीन 2025, भैंसको मान्छे 2029, तोरीबारी बाटा र सपनाहरू, पर्खा भित्र र बाहिर, उसले रोजेको बाटो, अन्तर्मुखी, अनिदो पहाड़सँगै परिभाषित आँखाहरू, बोली, यस्तै कथातर्फ आदिम देश, सड़क र प्रतिभा, सालिगीका बलात्कृत आँसु, बधशाला जाँदा आउँदा, त्यस्तै कवितातर्फ आकांक्षा, पारिजातका कविता, सम्पादक ईश्वर बरालले सम्पादन गर्नुभएको त्यस्तै वैंसालु वर्तमान, निबन्ध र प्रबन्धहरूमा धुबी सल्ल र लाली गुनासको फेदमा एउटा, चित्रमाय शुरूआत, आदि आकाश, अध्ययन र संग्रहणीय पारिजातका फुटकर लेखकहरू हुन्। यसै अन्तर्वार्तामा अन्तर्वार्ताहरू रहेका छन्। पारिजातको सृजनात्मक व्यक्तित्वलाई मुख्यतया चार भागमा विभाजित गरिन्छ। औपन्यासिक व्यक्तित्व, कला कथात्मक र व्यक्तित्व कवितात्मक व्यक्तित्व र निबन्धात्मक व्यक्तित्व, यी सबै क्षेत्रमा उनको अभिव्यक्तिको बराबरी स्थान देखिन्छ। उनको लेखन कार्यको आरम्भ सँगसँगै नेपाली साहित्यको खास गरेर औपन्यासिक क्षेत्रमा नयाँ मोडले समेत थालनी गरेको पाइन्छ। पारिजातको औपन्यासिक व्यक्तित्वको बारेमा छोटो चर्चा गर्दा नेपाली साहित्यमा पारिजात उपन्यासकारका रूपमा सुप्रसिद्ध व्यक्तित्व बनि, उनको सम्पूर्ण औपन्यासिक व्यक्तित्वलाई सिरिसको फूलले नै प्रमुख रूपमा चिनाएको छ। उनको त उपन्यास कुण्ठित मनस्थिति, विगृत भावना र हीनता बोधले ग्रसित भएर लेखिए तापनि अन्तत उनको व्यक्तित्वलाई छोटकरीमा चिनाउनु पर्दा त्यही कृति अघि सार्ने गर्छ। नेपाली उपन्यास र उपन्यासकारमा कृष्णचन्द्र सिंह प्रधान लेख्छन्, अस्तित्वको व्यथा पारिजातका उपन्यासको मुख्य स्वर हो। उपन्यासबाट जाहेर हुने अस्वीकृति र विद्रोहात्मक वर्तमानलाई यही रूपमा अंगीकार गर्न नसकेको एउटा बौद्धिक संकट हो। पारिजातको उपन्यासका विषयमा दौलत विक्रम विष्टले समग्र मन्तव्य दिँदै भनेका छन्, पारिजातले उपन्यासको विकासलाई समाजका सदस्यहरूले भोग्नु परेको स्थितिलाई चिरफार गर्ने क्रममा भन्दा तार्किक क्रमले अघि बढ़ाएको पाइन्छ। मानवीय संकट, निराश्रिता, बाह्य जीवनको अवसादी पूर्ण अवधारणा, तिनका उपन्यासका पात्रहरू जन्मिएका हुन्। पारिजातका उपन्यास र उनका प्रगतिवादी उपन्यासकारिताको विषयमा वाद विवाद, टीका टिप्पणी र छलफल भइरहेका हुन्छन्। उनको त्यही धारामा केन्द्रित भई ऋषिराज बराल आफ्ना धारणा राख्छन्। प्रगतिवादी उपन्यासकारका रूपमा पारिजातलाई बुझ्न खोज्दा आत्मसंघर्षका साथ अघि बढ्दै गरेको एउटा साहसी व्यक्तित्व वा उनको लेखनमा पाउन सकिन्छ। परन्तु नेपाली उपन्यास साहित्यमा शिरीषको फूलले उभ्याएको उनको आङको छविलाई प्रगतिवादी उपन्यासकारको छविले नाग्न सकेको छैन। पारिजातको पछिल्लो उपन्यास शिरीषको फूल 2022 साल चैतमा प्रकाशित भयो। पशुपति प्रेसका मुद्रीको उपन्यास पारिजात स्वयंले प्रकाशित गरेकी थिइन्। शिरीषको फूल जन्मिएपछि यसको अति धेरै चर्चा भयो। विरोध र समर्थनले त्यस बेला नेपाली साहित्य आकाश ढाग्यो। त्यति बेला यस कृतिबारे लेख्न धेरै समालोचकहरूले पौठे जोरी पनि खेले। त्यति बेलाको त्यही तातो रातमा गोविन्द भट्टले पनि हाम फाडेर आफ्नो मन सार्वजनिक गरे अथवा भन शिरीषको फूललाई शिरीषको फूल कि कागजको फूल शीर्षकमा एउटा लामो समालोचना लेखे। यो उपन्यास घटनाक्रम प्रधान होइ पनि होइन र चरित्र प्रधान नै हो। आदिदेखि अन्त्यसम्म लेखेकाले यसमा आफ्नो निरस निस्सार वातावाद दर्शनको प्रतिपादन गर्न खोज्नुभएको छ र यसै निस्तार वादको व्याख्या र समर्थन गर्ने पूर्वग्रहबाट यो घटना चरित्रको सृष्टि भएको छ भन्ने भान पर्दछ। ऋतु हृदय ऋतु मस्तिष्क प्रेम निस्सार छ खोक्रो माची र जीवनको बोझ आदि जस्ता वाक्यांशहरू उपन्यासका झण्डै झण्डै हरेक पातामा पाइन्छन्। सुन्दर शैलीमा समाजको हानि गर्ने र मान्छेलाई नपुंसक बनाउने कृतिभन्दा नराम्रो शैलीको भए पनि मान्छेलाई प्रेरणा दिने र सान्त्वना दिने कृति नै ज्यादा उपयोगी र श्रेयस्कर हुन्छ। त्यसैले शिरीषको फूललाई सुन्दर तथा तर गन्धहीन खोक्रो कागजको फूलसँग दाइने अर्घ्यले गरेको हुँ। नेपाली साहित्यमा शिरीषको फूल नजन्मिएको भए सायद पारिजात पनि जन्मदै थिइन् होला। यस उपन्यासमा उनले एकातिर जीवनको बाध्यतालाई प्रस्तुत गरेकी छन् भने अर्कातिर जिन्दगीका वेदना निराशा र अप्ठ्यारा स्थितिको चित्रण गरेकी छिन्। यिनको औपन्यासिक व्यक्तित्व एकातिर बौद्ध दर्शनमा केन्द्रित रहेको देखिन्छ भने महत्ताहीन वंशको मान्छे पछाडिका उपन्यास मौलिक रोचक हुँदाहुँदै पनि साहित्यिक मूल्य र मान्यता भन्दा राजनीतिक आग्रहका स्वरमा अत्यधिक आबद्ध देखिन्छन्। यो मार्गबाट भए पनि आफ्ना शिरीषको फूल महत्ताहीन र वंशको मान्छे पछिका उपन्यासहरूबाट पनि यौना कृतिका जटिल यथार्थ कथा यिनले जनसमक्ष प्रस्तुत गरेकी छन्। पारिजातलाई चिन्ने प्राय सबैले उनलाई उपन्यासकार भनेर नै चिन्ने गर्छन्। शिरीषको फूल लेखेपछि र त्यसले मदन पुरस्कार प्राप्त गरेपछि एकैचोटि पारिजातको नाउँमा बढोत्तरी भएको भनिन्छ। शिरीषको फूलले हाराहारीमा उनले लेखेका अरू कुनै उपन्यास देखिएका छैनन्। शिरीषको फूल उपन्यासले पारिजातको साहित्यिक व्यक्तित्व मात्र उचालेको होइन, नेपाली साहित्य संसारको अस्तित्ववादी धारालाई नेतृत्व दिन पनि पारिजात सफल भएकी छिन्। अनि उनको यस उपन्यासको निवारण गर्ने चाहिँ प्रेमा शाह थिइन् अथवा भनौं पारिजातको ढिला बीच प्रेमा शाहका कारण शिरीषको फूल बनेको हो। उनको यही शिरीषको फूलका विषय अनेक समालोचकहरूले आफ्ना लेखनी चलाएका छन्। यसै क्रममा केही कृति केही स्मृतिमा राजनारायण प्रधान लेख्छन्। शिरीषको फूलमा चरित्र चित्रणको नयाँ भूमिका प्राप्ति छ। चरित्र निर्माणको प्रधान स्रोत उपन्यासकारकै आफ्नो जीवन हुन्छ। उपन्यासकारको व्यक्तित्व उपन्यासमा अवश्य पनि झल्केको हुन्छ। कुनै जीवित व्यक्तित्वलाई आफ्नो कल्पनाको आधार नबनाएसम्म चरित्र जीवन र प्राणी उत हुन सक्दैन। चरित्रमा पसेर उपन्यासकार नै बोल्छन्। पारिजातले भनेकी छन्, मैले कुनैलाई पनि जीवनगाथा बनाएकी होइन, तर सकम्बरी र सुयोग वीरको मुखबाट आफ्ना कुरा भन्न लगाएकी हुँ। आधारभूत रूपमा भन्ने हो भने यिनीहरूको र मेरो जीवनको सैद्धान्तिक पक्षमा त्यस्तो विधि विभिन्नता केही पाउन्न, व्यावहारिक जीवनमा पनि त्यस्तो विधि फरक छैन। उपन्यासमा पात्रहरूको चयन बलियो हुनुपर्छ। यस दृष्टिकोणबाट शिरीषको फूलमा पारिजातका पात्रहरू जीवन्त छन्। सकम्बरीमा मानवता विरोधी तत्वहरू देखिन्छन्। सुयोगवीरले तीनवटी आइमेसँगको प्रेम लत्याएर बढीसँग प्रेम गर्न चाहिरहेको छ, तर त्यही प्रेमले स्वीकृति दिँदै सकम्बर र सुयोगवीरमा जुन विचारमा पाइन्छ त्यो कथा पारिजातकै जीवनमा जस्तै मिलेको देखिन्छ। शिरीषको फूल परपीडक भएकाले पारिजात त्यसलाई आफूले स्वीकार नगरेको बताउँथिन्। नेपाली उपन्यासका आधारहरूमा विष्णुवादका बारे इन्द्रबहादुर राई लेख्छन्, बेटीको सम्बन्ध समाजसँग थियो। अधिकतर नेपाली उपन्यासमा शिरीषको फूलमा त्यो सम्बन्ध वैश्विक अव्यवस्थासँग गाँसिन पुग्छ। शिरीषका पात्रहरू आफ्ना परिवेश सूचित गर्न सक्षम छन्। स्थूल सामाजिक सम्पर्कमा टाढा देखिन्छ। शिरीषको फूलमा आइपुग्दा समाजलाई संदिग्ध देख्ने दृष्टिले अब अन्यत्र हेरेको छ। आदरणीय मित्रहरू, हामी कार्यक्रमको बीचोबीच मध्यतिर आइपुगेका छौं। हरेक शनिबार र आइतबार प्रसारण हुने यो कार्यक्रम तपाईँ हरेक बिहान शनिबार 7-7 र आइतबार रेडियो चौतारी 91.3 मेगाहर्जमा 7:30-8 बजेसम्म सुन्न सक्नुहुनेछ। अब भने एकैछिन एउटा सांगीतिक कोशी छोड्दै नेपालभित्र रहन

0: पुनः नमस्कार छ कार्यक्रम रंगरसमा रेडियो मर्सङ्गी 95 मेगाहर्ज र रेडियो चौतारी 91.4 मेगाहर्जबाट शनिबार र आइतबार प्रसारण हुने यो कार्यक्रममा तपाईँलाई कस्तो लागेको छ आफ्नो सुझाव र अपेक्षा हामीलाई दिन सक्नुहुनेछ तपाईँहरूको सुझाव र सल्लाह नै मेरो लागि मनज्ञ आलोचनाको सुधारोन्मुख बाटो हुनेछ भन्दै अब म फेरि विषयवस्तुलाई अगाडि बढाउन चाहन्छु
1: नेपाली उपन्यासका आधारहरूमा विसङ्गतिवादका बारे इन्द्रबहादुर राई लेख्छन् व्यक्तिको सम्बन्ध समाजसँग थियो अधिकतर नेपाली उपन्यासमा शिरीषको पोलमा यो सम्बन्ध वैश्विक अव्यवस्थासँग गाँसिन पुग्छ इन्द्रबहादुर राईकै उपन्यास आज रमिता छसँग तुलना गरेर हृदयराम श्रेष्ठले शिरीषको फूल बारे लेखेका छन् सर्वप्रथम 2021 सालमा इन्द्रबहादुर राईको आज रमिता छ देखा पर्यो चोर संरचना तथा रूप विन्यास दुवै दृष्टिकोणबाट परम्परागत लेखन भन्दा एकदमै भिन्न छ यस नयाँ औपन्यासिक प्रवृत्तिलाई पारिजातको शिरीषको फूलले झनै व्यापकता दिनुको साथै नेपाली उपन्यासको इतिहासमा आएर नयाँ मोडलाई स्पष्ट बारिदियो राईको उपन्यासले यथातावादको आत्मगत पक्षलाई आयमेली भाषामा प्रस्तुत गर्यो भने पारिजातको उपन्यासले शून्यवादी दर्शनलाई नवीन शिल्प प्रविधिद्वारा प्रस्तुत गर्यो पारिजातलाई पारिजातका रूपमा स्थापित गराउने प्रमुख विधा भने पनि उपन्यास नै हो र उनका उपन्यासहरू मध्येको शिरीषको फूलले उनलाई नेपाली साहित्यको कहिले नअस्ताउने ताराका रूपमा प्रतिष्ठापित गरायो यति मात्र नभएर शिरीषको फूल विश्व साहित्यमा पनि अनुवाद भएर नेपाली साहित्यको परिचय बाहेक कृतिको भूमिका निर्वाह गर्न सक्षम भएको छ समग्रमा भन्ने हो भने नेपाली साहित्यको उपन्यास विधामा पारिजातको नाउँ झिकिदिँदा एउटा ठूलो खाडल पर्छ स्तरीय उपन्यास नेपाली साहित्यलाई दिने पारिजात नेपाली वाङ्मयका लागि अविस्मरणीय अतुलनीय र अनुकरणीय नाउँ हो पारिजातको दोस्रो उपन्यास महत्वहीन हो यो उपन्यास 2025 सालमा साझा प्रकाशनबाट जनसमक्ष आएको थियो महत्वहीनको विषयमा पारिजातले आफै भनेकी छिन् आजको समाजले शिरीषको फूल च्यादिदियो हुन्छ सापेक्षतामा महत्वहीन माथिल्लो छ निकृष्ट र विवश समाजलाई स्वीकार नगरेकाले र सुकिलो समाजको निर्माण गर्न चाहेकाले यसलाई यो महत्वलाई टुक्र्याउन सकिँदैन महत्वहीन उपन्यासबारे राजेन्द्र सुवेदी थपले छन् यस उपन्यासको धरातल अस्तित्ववादी बनेको भए पनि शिरीषको फूलले स्थापना गरेको भौतिक विसङ्गतिवादलाई भावनावादी दर्शनले जीवनको व्याख्या गर्न खोज्ने परम्परा यस अझ सबल र सशक्त देखिएको छ यसमा मान्छेको अस्तित्व र त्यसको महत्वहीन तीव्र रूपमा उतारिएको छ महत्वहीन शून्यवादको एउटा लामो सूची मात्र हो यसमा नकारात्मकवादको अशान्ति लाम छ अनन्त खात छ र त्यस खातको कुनै भिन्न भिन्नता छैन सुनियोजितता पनि छैन यसै कृतिबारे प्रताप चन्द्र प्रधानले पनि लेखेका छन् महत्वहीनको औपन्यासिक कथावस्तु जतिको खुलस्तर विस्तृत हुनुपर्ने हो त्यतिको हुन सकेको छैन महत्वहीनले मानव जीवनका असंगत पक्षको भने पर्याप्त मात्रामा बोध गराएकै छ 2029 सालमा प्रकाशित वैंशको मान्छे पारिजातको तेस्रो उपन्यास हो त्यस बगत वैंशको मान्छे कुनै बिक्रीमा पनि आएको उपन्यास मानिन्थ्यो नेपाली सामाजिक जनजीवनको मौलिक अनुभूति भई वैंशको मान्छेमा भेटिन्छ यस उपन्यासमा राल्फामा बसेकी पारिजातको क्रान्तिकारी र उग्रवादी स्वर भेटिन्छ यस उपन्यासबारे कृष्णचन्द्र सिंह प्रधान लेख्छन् वैंशको मान्छे समाजको सावच्यतामा एउटा आग्रह मात्रै हो एक आक्रोश र विपन्न अवस्थाको भावुकतम अभिव्यक्ति अथवा अभाव असामञ्जस्य संकट नारीप्रतिको यौन शोषण साथैकी अत्याचार अन्य र भ्रष्टाचार प्रचुर मात्रामा यस उपन्यासभित्र पाउन सकिन्छ नेपाली समाजमा मौजुदा रहेको विकृतिलाई व्यङ्ग्यात्मक रूपमा वैंशको मान्छे मार्फत प्रस्तुत गरिएको छ पारिजातद्वारा लिखित औपन्यासिक कृतिका रूपमा तोरीबारी भाटारा ओ सपनाहरू 2023 सालमा नेपाल राजकीय प्रक्रिया प्रतिष्ठानबाट प्रकाशित भएको थियो यस उपन्यासमा नेपालको जनजीवन भूभागको चित्रण गरिएको छ केही स्वाभाविक र केही अस्वाभाविकताको चौतारीका रूपमा यस उपन्यासलाई विद्रोहात्मक बनाउने चेष्टा गरिएको तत्कालीन राजनीति व्यवस्थाले जनधनमाथि प्रहार गरेको विषयवस्तुलाई यस उपन्यासले छर्लिङ्गाएको छ त्यस घडी सम्पन्न संस्कार प्रतिको असन्तुष्टिलाई उपन्यासले अव्यक्तिको केन्द्रीय काव्य बनाएको छ तोरीबारी बाटा र सपनाहरू पारिजातको प्रगतिवादी उपन्यास लेखनको पहिलो पाइलो हो। सामाजिक घटनालाई आधार बनाएर यस उपन्यासलाई प्रस्तुत गरिएको छ। यस उपन्यासका धपाहरूमा तत्कालीन व्यवस्थालाई हिंस्रक रूपमा प्रस्तुत गरिएको छ। सारमा भन्ने हो भने पारिजातले तोरीबारी बाटा र सपनाहरूमा तत्कालीन परिवेशलाई बिम्बात्मक रूपमा अभिव्यक्त गरेकी छन्। मान्छेमा पनि बाधाहरू जस्ता छन्। अनुहारले स्वभावले बाघ अगाएपछि खान छोड्छ, मान्छे बाघ अगाएर पनि खान छोड्दैनन्। पारिजातको पर्खाल भित्र र बाहिर नामक उपन्यास 2034 प्रकाशनमा आएको हो। यो उनको बौद्धिकता सशक्तता खुराक मानिन्छ। उनले यो खुराक माथिल्लो वर्गका सचेत मान्छेका लागि नै भनेर प्रस्तुत गरेकी छन्। यो उपन्यास उनले राजनीतिक पृष्ठभूमिमा लेखेकी छन्। यस विषयमा पारिजात आफै भन्छन्, मैले यो उपन्यास राजनीतिक उपन्यासकै रूपमा लेखेकी हुँ। पारिजातका पछिल्ला उपन्यासहरू नेपालको राजनीति व्यवस्थाका विकृतिका विरूद्धमा एकदेखि अर्को झन प्रबल भएर गएको देखिन्छ। यसै क्रममा पर्खाल भित्र र बाहिरमा पनि सत्ता पक्षको घोर निन्दा गर्दै जनक्रन्दनको आवाजलाई बढोत्तरी गरिएको छ। जनविद्रोहको मुक्ति पाउनेछ भन्ने विचार चिन्तन धारा यस उपन्यासमा अभिव्यक्त विचारको केन्द्रीय स्वरूप हो। पारिजातका कृत उसले रोजेको बाटो वेदना साहित्यिक त्रमासी पत्रिकाले 2034-35 प्रकाशनमा ल्यायो। यस उपन्यासमा पारिजातको अरूद्वारा गरिएको निन्दाको निष्कर्ष निकाल्ने र निर्णय दिने प्रयास पनि गरेकी छिन्। यो पनि उनको प्रगतिवादी उपन्यास हो। नेपाली समाजमा झाँगिएर गएका असमानताले पलाएको विकृतिलाई यहाँ उल्लेख गरिएको छ। समाजमा विद्यमान शोषण अन्याय र अत्याचारलाई उपन्यासले आफ्नै सूची बनाएको छ। यो उपन्यास मजदूरलाई प्रमुखता दिएर लेखिएको छ। यस उपन्यासमा पनि शोषण र शोषितता बारेमा वर्णन गरिएको छ। आफू प्रगतिशील धारामा बगेकी हुँदा पारिजातले यस उपन्यास मार्फत जाली फटाहा शोषक सामन्तहरूको भर्सना गरेकी छन्। वर्गीय द्वन्द्वलाई यस उपन्यासले चरितार्थ गरेको छ। यो पनि पारिजातको घटना प्रधान उपन्यास नै। आदरणीय मित्रहरू, हामी कार्यक्रम रंगरसमा रहेर यो पारिजातको कथा विशेषमा आज पारिजातका कृतिहरूको बारेमा चर्चा पर्चा गरिरहेका थियौं। हरेक शनिबार 7 बजेदेखि 7:30 बजेसम्म रेडियो मर्सङ्गी 95 MHz र हरेक आइतबार 7:30 देखि 8 बजेसम्म प्रसारण हुने रेडियो चौतारीको 91.4 MHz तपाईँ यो कार्यक्रम सुन्न सक्नुहुनेछ। र भन्दै समयले नेटो काटेको प्राविधिक मित्रले जानकारी दिनुभएको छ। आगामी शनिबार अर्थात दुवै रेडियोबाट सुन्न सक्ने गरी प्रसारण हुन सक्ने गरी तपाईँहरूको माझमा फेरि उपस्थित भएर नयाँ कोशीहरू लिएर आउनेछु भन्दै नेपथ्यभित्र रहँदै बिदा हुन चाहन्छु। जय साहित्य, जय भाषा।

0: कान्ती र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
2: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
1: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
2: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
1: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
2: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
1: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06652475, मोबाइल नम्बर 98565475।
2: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र ₹950। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 98024410, 98028538526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन हिस्टोरको भन्दा दुई घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
3: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
3: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
5: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना, अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
6: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेन स्थान लमजुङ, प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म, सम्पर्क फोन नम्बर 06652209 र मोबाइल नम्बर 98460558565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
7: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ, छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ, गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कमर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लम्सुङ, कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 र 98 21 57 56 36, 98 21 57 56 36।
8: सुनिता आ गर त
9: भोके, मेरो दास सबै किराले खाएको छ।
8: गर न के, आ गर, म हेर्छु।
9: आ
8: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
9: ठुलो स्वरमा नकराऊ न, मलाई लाज लाग्छ के।
8: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
10: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
11: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसर नगरपालिका 8 सेरा ओरालो लन्जुङ,
12: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
11: सम्पर्क फोन नम्बर 066 521 429, मोबाइल नम्बर 98 414 84 440।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यस पालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठतेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठतेरा लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842019789।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठतेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
2: जापान ट्राई होइन, स्योर गरौं।
3: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
3: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेसन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा? ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
4: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, दसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
4: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
1: ओहो हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
6: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
0: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना बेसिसार नगरपालिका 8 नारायणस्थान चौक लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98461-5091।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ତୋର ଦୁଃଖ କହିଲେ ଟାଉକୁ ଦୁଃଖନି କହିଲେ ପେଟ ଦୁଃଖନି କିଛି ଦୁଃଖିଆ ଦୁଃଖିଆ ଜାଣି ଏଇ ବେଳା ପଖାଲା ଲାଗେର ହଇରାଣ ଏଇନେ କା ଜାଣି ହେଲା କିଏ କରନି କିଏ ନ କରନି କହିଲେ ବିରାମୀ ଭୟର କେହି ମେଲ ମିଶେଇ ପାରିନି
1: ବୁଆ ଚିର ନଗଲୁ ଝଟେଇ ସୁବାସ ମେଡିକୋ ଫର୍ମା ଗଇ ଆଲମ ଏହି ବେଶୀ ସରକୁ ସେରା ଚୋକ ଦେଖି କାରକାର ଜାଣି ବାଦ ସାନି ତିନି ଜାମ୍ବରୁ
0: ହୁଞ୍ଚ ବୁଆରୀ ଗଇ ଆଲମ ସାରେ ଗାର
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: अब पाउनुहोस् ओर्लिङको फोटो लाइट अफरमा 200 MBPS को इन्टरनेट 3 महिनाको मात्र शुल्क ₹3,300 साथमा डबल ब्यान्ड राउटर निशुल्क यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ थप जानकारीका लागि 9808244010 र 9808238526 सम्पर्क गर्नुहोला सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्ट भन्दा 2 घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ
4: ओहो हेर सर टाढै को सायद हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
5: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको
4: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापा खानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापा खानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
3: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 0664520227 मोबाइल नम्बर 9842649129 र 9841552091
6: हेलो विक्रम कहिले जाने त इन्टरनेटको बिल तिर्न
7: मेरो त अझै 1 महिना बाँकी छ यार
6: लौ कसरी अस्ति हामीले सँगै तिरेको होइन त मेरो त बेला भइसक्यो त
7: वर्ल्ड लिङ्कको 1 कान 2 कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि 1 महिनाले थप गरिदियो
6: यो त गजबको अफर रहेछ त यार
7: बरु तिमी पनि वर्ल्ड लिङ्कको 1 कान 2 कान रिफर अफरको फाइदा लिइहाल
6: हुन्छ यार म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु
1: थप जानकारीका लागि 9808244010 9808238526 सम्पर्क गर्नुहोला सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि
8: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँड रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841949647 र 9811906010 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुसनिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसिसर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी
6: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
7: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
8: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
8: सम्पर्क नम्बर 98462-18202 र 98403-19789
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
8: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
9: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बस्थे कि के भयो मेरो बुढीलाई आज
10: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
9: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
10: चिन्तै नगर्नुहोस् न बुढा विशेष सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
11: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
12: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
10: सम्पर्क फोन नम्बर 98168-85520 98066-66162 र 066-521-381 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: के तपाई भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किना जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2979, मोबाइल नम्बर 98-560-602-79।
4: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
5: हजुर बाबु।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I'm here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: सार सड़क खुलेपछि गाड़ी चल्न थालेका र त्यही क्रममा गाड़ी ठोकिएका हुन्। दुर्घटना लगत्तै बन्द सड़क सवा आठ बजेतिर खुलेको छ। दुर्घटनामा 26 जना यात्रु घाइते भएका छन्। घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ। चितवन प्रहरीले सड़कमा लेन अनुशासन कायम गरी गाड़ी चलाउन आग्रह गरेको छ। बाढ़ी थप बढ़ेमा आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले नदीमा पानीको बहाव बढ़ेर बाढ़ीको जोखिम भए आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताउनुभयो। देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराति पनि पानी परेको र थप पानी पर्ने पूर्वानुमान अनुसार बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ेको छ। बाढ़ीविद विनोद पराजुलीले जल प्रवाहको निरन्तर निगरानी भइरहेको र आज विभिन्न जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको जानकारी दिनुभयो। प्राधिकरणले पालिका सुरक्षा निकाय र सरकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गर्दै आएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून जन्य विपदको पूर्व तयारी अन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेली ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गर्ने भएको छ। विपदमा परेका व्यक्तिको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्व सम्झौता अनुसार हेली ड्रोन र ऱ्याफ्टिङ उपलब्धताको लागि आग्रह गर्न लागेको हो। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न ठाउँमा आज पनि मुसलधारे वर्षाको पूर्वानुमान गरेसँगै 23 जिल्लामा बाढ़ी पहिरो र डुबानको जोखिम बढ़न सक्ने भएकोले प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी पूर्व तयारीलाई सुदृढ़ बनाएको जनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कोइरालाले सम्भावित विपदको अवस्थामा तत्काल उद्धारका लागि काठमाडौँ इटहरी भैरहवा र सुर्खेतमा नेपाली सेनाका चारवटा हेलिकप्टर तैनात रहेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँग हेली ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेनभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
5: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। सरकारले विद्युत खपत बढ़ाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेको बताएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा विद्युतीय पूर्वाधारको विस्तार र स्तर उन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको हो। त्यसको मुख्य उद्देश्य विद्युत खपत वृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण गर्नु हो। खाना पकाउने एलपी ग्यासलाई क्रमशः विस्थापन गर्ने, विद्युतीय गाड़ीको प्रयोगलाई वृद्धि गर्ने लक्ष्य अनुसार विद्युतीय पूर्वाधार विस्तारलाई जोड़ दिएको छ। विद्युतीय पूर्वाधार निर्माणका लागि 80 अर्ब रूपियाँ लगानी गरिँदैछ। भरपर्दो प्रसारण वितरण आन्तरिक खपत वृद्धि र ऊर्जा व्यापारलाई केन्द्रमा राखेर मन्त्रालयले निरन्तर काम गरिरहेको मन्त्री श्रेष्ठले बताउनुभयो। जीर्ण तथा न्यून क्षमताको प्रसारण र वितरण पूर्वाधारलाई अत्याधुनिक बनाउने, ट्रान्सफर्मरको स्तर उन्नति गर्ने, प्रसारण प्रणालीमा पछिल्ला प्रविधिको उपयोग गर्ने नीति अनुसार नै मन्त्रालयले नेपाल विद्युत प्राधिकरण

0: गर्नलाई निर्देशन दिएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। चालू आर्थिक वर्षभित्रै विशेष प्राथमिकताका 12 प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म 66 केबी वा त्योभन्दा माथिका प्रसारण लाइनको कुल लम्बाई 7848 सर्किट किलोमिटर पुग्नेछ। दाङको तुलसीपुर तीन बल्लेमा जंगली च्याउ खाएका एकजनाको ज्यान गएको छ। 37 वर्षीय दीपा पुनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरीकारले दाङका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक डाक्टर हिमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार पुन सहित उहाँको परिवारका 5 र अर्को परिवारका 2 जंगलबाट ल्याएको जंगली च्याउ पकाएर खाएपछि अस्ति शुक्रबार बिरामी परेका थिए। बिरामी मध्ये दीपा पुनको स्वास्थ्य अवस्था जटिल बनेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा रिफर गरिएको थियो। घोराईबाट थप उपचारका लागि गोगलीको संजीवनी अस्पताल पठाइएको थियो। त्यहाँ पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि नेपालगंज लैजाँदै गर्दा हिजो ज्यान गएको हो। प्रहरी नायब परीक्षक केसीका अनुसार अरू 6 उपचारपछि सुधार भएसँगै अस्पतालबाट डिस्चार्ज भएका छन्। जंगली च्याउ नखान प्रहरीको आग्रह छ। अब विदेशको खबर। जोरनमा इरानले गरेको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणको क्रममा 2 अमेरिकी सैनिकको ज्यान गएको छ। 1 सैनिकको अवस्था भने थाहा हुन नसकेको बीबीसीले जनाएको छ। आक्रमणबाट 4 सैनिक घाइते भएका छन्। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले इरानमाथि लगातार 8 रात हवाई आक्रमण गरेको छ। ती आक्रमणहरू हर्मुज जलमार्गमा इरानको क्षमतालाई कमजोर बनाउने तथा जोरनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्सलाई जवाब केन्द्रित थिए। इरानका सर्वोच्च नेता मोस्तवा खामेनीले अमेरिका युद्धविराम सम्झौता उल्लंघन गर्दै द्वन्द्वलाई थप चर्काउने प्रयासमा लागिरहेको आरोप समेत लगाउनु भएको छ। जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानका 10 मिसाइल खसालिएको जनाएको छ। यससँगै इरान अमेरिका युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 16 पुगेको छ। अमेरिकी विदेश मन्त्रालयले मध्य पूर्वमा बढ़दो तनावलाई ध्यानमा राख्दै विशेष गरी त्यहाँ रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले सुरक्षा अवस्था जटिल बन्दै गएको र जुनसुकै बेला थप तनाव चर्कन सक्ने चेतावनी दिएको छ। पछिल्ला केही हप्ता यता अमेरिका र इरान बीचको युद्ध विराम प्रयास असफल बनेसँगै दुवै पक्षबीच सैनिक गतिविधि तीव्र भएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबल। फिफा विश्वकप फुटबल सन् 2026 उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समय अनुसार आज राति पाउने 1 शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गरेको छ भने स्पेनले जम्मा 1 मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 युवा स्टार लामिन यामाल र 39 स्टार लियोनल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेस्सी 8 र 4 सहित गोल्डेन बुट तथा गोल्डेन बल का प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बाप्पे 10 सहित शीर्ष स्थानमा छन्। आज बिहान तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो हुँदा यो खेलमा एम्बाप्पेले 2 थपे। यता स्पेनले सन् 2010 दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। विश्वकपमा स्पेन र अर्जेन्टिना बीच अहिलेसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6 खेल जितेका छन् भने 2 खेल बराबरीमा सकिएका छन्। साथै फाइनलको टिकट अत्यन्तै महँगो बनेको छ। केही टिकटको मूल्य 30,000 अमेरिकी डलरसम्म पुगेको छ भने पुनः बिक्री प्लेटफर्ममा केही टिकट 20,00,000 अमेरिकी डलरसम्म सूचीकरण गरिएको पाइएको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि मुसलधारे पानी पर्ने। 23 जिल्लामा उच्च जोखिम। नारायणगढ़ मुगलिङ काठमाण्डौ तथा बीपी राजमार्गमा गाड़ी चल्न थाले। बाढ़ी थप बढ़ेमा आज कोशी ब्यारेजका ढोका खोलिने। विपद व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग पनि सहयोगको आग्रह गरिने। विद्युत खपत बढ़ाउन पूर्वाधार विस्तारमा सरकारको जोड़। 80 रूपियाँ लगानी गरिदे। इरानी आक्रमणबाट जोर्डनमा 2 अमेरिकी सैनिकको ज्यान गयो। मध्य पूर्वको सुरक्षा अवस्था जटिल बन्दै। र विश्वकप फुटबल उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो। एम्बाप्पेको गोल संख्या 10 पुग्यो।
1: एमबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
4: जापान ट्राई होइन सियोर गरौं।
5: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
4: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
5: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमसुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
6: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
4: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
7: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
4: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
7: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
6: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
4: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
6: सोयल मेडिसिन्स, बेसी शहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98241-1032।
8: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ, बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
6: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म, सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
7: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो, अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
9: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि, त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
7: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
6: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी शहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
5: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
9: थप सुविधा का साथ में हमी कहाँ पलंग दराज सोफा डाइनिंग स्टील दराज लगायत फर्नीचर तथा फर्निशिंग का संपूर्ण सामग्री सुपथ मूल्य में पाइन।
10: प्रोपाइटर मोहम्मद मिनहाज अंसरी, लमजुंग सिरक रसना उद्योग एवं लमजुंग फर्नीचर सेंटर, विशेषहर नगरपालिका 8 झिंगेखोला लमजुंग। संपर्क फोन नम्बर 9862673829 र 9871540।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भरे खन प्रलो छैन हतार नै र हो याजु
1: निवने व छिजी तारे मुई पिबो मिमेमी मार्वलरी प्रिवबीर देशीसर मुबा गंगा आग ग्यालरी याव मय बाचु
0: नै याम भिर तयार तडीमा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भिर याव मैलो फारे तारे प्रे यान सेदी
1: स गंगा आर ग्यालरी तोतो बनेर आछु
0: तर मि मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर गर्दिम लम्रो छलसी ब्याज दे माया चिनो भनेम्रो
1: तैले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै
2: बेचिसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9463601883
4: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मेसै छैन
5: बुवा ठिक नगर्नुहोस् झट्टै सुभाष मेडीको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
4: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
5: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
6: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
7: काम्ने रोग
6: बौलाउने रोग
7: ढल्ने रोग
6: मूर्छा पर्ने
7: सपना नराम्रो देख्ने
6: डराउने
7: रिस उठ्ने
6: तर्सिने
7: खान मन नलाग्ने
6: चिलाउने
7: ऐठन गर्ने
6: कम्मर दुख्ने
7: हात खुट्टा पोल्ने
6: चपाउने
7: हात खुट्टा दुख्ने वा सुन्निने
6: ज्यान करकर खाने
7: महिनावारी गडबडी
6: बाजोपन
7: छारे रोग
6: प्रेसर
7: सुगर
6: प्यारालाइसिस
7: दम
6: खोकी टोकेको निलो दाम
7: मान्छे हराएको
6: सामान हराएको
7: मुना मुना लागेको
6: मेलमिलाप गर्न पर्ने
7: दाँत दुखेको
6: बिगार परेको
7: पैसा फसेको
6: रक्सी छुटाउने
7: घर बाँध्ने
6: पिनास भएको
7: टाउको दुख्ने
6: ग्यास्ट्रिक
7: जन्डिस भएको
6: सतुर नष्ट गर्ने
7: बाथ रोग
6: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासको साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनुहुने छैन
7: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ
8: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 9769778760 9769778760 र 9821 5736 9821 5736
6: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले व्यस्तको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक

0: माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 9856046257 र 9840067787।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: किन हाँसे नि बुढा तुलै फर्किने गरी तालबारा हे डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराईमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने टिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
4: कार्यक्रम स्वास्थ्य सरोकार
5: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
4: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
5: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन स्योर गरौँ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर, बेसीसहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 0665920900, मोबाइल नम्बर 98560602900।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

जयगुटा ज्वेलरी सबैको चाहना जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ। साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665240435 0665240475। मोबाइल नम्बर 9856045735।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: ओहो, हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0664520227, मोबाइल नम्बर 9842649129 र 9841252091।
2: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
6: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
2: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
6: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
1: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
5: औषधिको मूल्यमा अनुभवी फार्मेसी

0: द्वारा दिइने सेवामा विश्वास गरौं। सयल मेडिसिन्स बेसीसह नगरपालिका आठ प्रशासन चोक जिल्ला हुला कार्यालय अगाडि प्रोपाइटर सरोज कुमार श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सिमिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीचर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँड रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39647 र 98111-90610

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ तेह्र लमसुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319789।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ तेह्र लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोप्राइटर सरस कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराटा भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: ओहो हेड सर टाढै को सायद हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
5: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
4: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
6: न्यू जनप्रेमी छापा खानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापा खानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
3: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-52091
7: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिनु
8: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडीको फर्मामा गइहालौँ यही बेसी सहरको सेरा चोकदेखि काराटार जाने बाटो छ नि त्यही जाम बरु
7: हुन्छ बुहारी लौ गइहालौँ साह्रै गाह्रो भयो
8: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465-64093
9: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
10: काम्ने रोग
9: बौलाउने रोग
10: फल्ने रोग
9: मूर्छा पर्ने
10: सपना नराम्रो देख्ने
9: डराउने
10: रिस उठ्ने
9: तर्सिने
10: खान मन नलाग्ने
9: चिलाउने
10: ऐठन गर्ने
9: कम्मर दुख्ने
10: हात खुट्टा पोल्ने
9: चपाउने
10: हात खुट्टा दुख्ने वा सुन्निने
9: ज्यान करकर खाने
10: महिनावारी गडबडी
9: बाजोपन
10: छारे रोग
9: प्रेसर
10: सुगर
9: प्यारालाइसिस
10: दम
9: खोकी टोकेको निलो दाम
10: मान्छे हराएको
9: सामान हराएको
10: मुना मुना लागेको
9: मेलमिलाप गर्न पर्ने
10: दाँत दुखेको
9: बिगार परेको
10: पैसा फसेको
9: रक्सी छुटाउने
10: घर बाँध्ने
9: पिनास भएको
10: टाउको दुख्ने
9: ग्यास्ट्रिक
10: जन्डिस भएको
9: शत्रु नष्ट गर्ने
10: बाथरोग
9: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासका साथ उपचार गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
10: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
11: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लम्सुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 60 र 98 21 57 56 36 98 21 57 56 36।
9: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अब पाउनुहोस् ओल्ड लिङ्कको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र रु 950 मा। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9800844410 9800848526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओल्ड लिङ्क कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
1: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल ल आए बहिनी, किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
2: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
4: सुनिता आ गर त
1: भोके, मेरो दास सबै किराले खाएको छ।
4: गर न के, आ गर, म हेर्छु।
1: आ
4: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
1: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
4: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुसनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको 7 दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसहर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
5: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीता अधिकारी।
6: सम्पर्क फोन नम्बर 0665214429, मोबाइल नम्बर 9894184440।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिक आइसक्यो घर गहना किन दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किन दिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायणस्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066662 र 06651381 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लम्जुङ
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाक दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जागरक्षी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
5: कार्यक्रम स्वास्थ्य सरोकार
6: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
5: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन स्योर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602-900।
4: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्नु भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-735।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
4: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
3: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
4: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिसा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
3: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि। प्रोपाइटर सरस कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
3: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
5: कष्ट ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्किएको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
6: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0066520227, मोबाइल नम्बर 9842649129 र 9841520091।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसडीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: याबो मै बाचू
1: नै याम भिर तयार तडीबा तारे नासर बजार लम्बिमु मेडाबा कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भिर याबो मैलो फारे तारे प्रे यान सेदी
0: स गंगा आर ग्यालरी री तो बनेउ राछौ
1: तर मि मार्बलर फ्रीबा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिलो भनेम्रो
0: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै
2: बेसीसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याच प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9463018483
0: किन हाँस्या नि बुढा तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
3: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेनी स्थान लमजुङ प्रोप्राइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
5: काम्ने रोग
4: बौलाउने रोग
5: ढल्ने रोग
4: मूर्छा पर्ने
5: सपना नराम्रो देख्ने
4: डराउने
5: रिस उठ्ने
4: तर्सिने
5: खान मन नलाग्ने
4: चिलाउने
5: ऐठन गर्ने
4: कम्मर दुख्ने
5: हात खुट्टा पोल्ने
4: चपाउने
5: हात खुट्टा दुख्ने वा सुन्निने
4: ज्यान करकर खाने
5: महिनावारी गडबडी
4: बाजोपन
5: छारे रोग
4: प्रेसर
5: सुगर
4: प्यारालाइसिस
5: दम
4: खोकी टोकेको निलो दाम
5: मान्छे हराएको
4: सामान हराएको
5: मुना मुना लागेको
4: मेलमिलाप गर्न पर्ने
5: दाँत दुखेको
4: बिगार परेको
5: पैसा फसेको
4: रक्सी छुटाउने
5: घर बाँध्ने
4: पिनास भएको
5: टाउको दुख्ने
4: ग्यास्ट्रिक
5: जन्डिस भएको
4: सतुर नष्ट गर्ने
5: बाख रोग
4: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनुहुने छैन
5: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ
6: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97 69 77 68 97 69 77 68 र 98 21 57 56 36 98 21 57 56 36
4: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था आउनुहोस् सोध्नुहोस् खोज्नुहोस् बुझ्नुहोस् आवश्यकता अनुसारको उपचार गर्नुहोस् रोगबाट मुक्त हुनुहोस् जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँड रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छी कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउन मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीचर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
6: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
7: हो त है आमा बरु कहाँ जाने भन्नु त
6: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
8: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
9: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
0: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र रु 950 यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ थप जानकारीका लागि 98-024-410 98-028-38526 सम्पर्क गर्नुहोला सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन हिस्टरको भन्दा दुई घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ
6: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
7: हो त है आमा बरु कहाँ जाने भन्नु त
6: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
8: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
9: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz

के तपाई भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठीक नभएका नयाँ तथा पुराना रोगहरू बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठीक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम

0: रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसडीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

ज्योतिष तथा वनझाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वनझाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र

0: चिकित्सकले बताइन्छ। छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ। गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कमर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देउता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 56 36।
1: सुनिता आ गर त
2: भोके, मेरो दास सबै किराले खाएको छ।
1: गर न के, आ गर, म हेर्छु।
2: आ
1: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
2: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
1: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
3: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
4: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
4: सम्पर्क फोन नम्बर 066 521 429, मोबाइल नम्बर 98 414 84 440।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 13, लमसुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 98 462 18 202 र 98 403 19 799।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 13, लमसुङ।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: कान्ति र विकासको लागि हाम्रो आवाज रेडियो 94.94 MHz।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-2900।
4: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्नु भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसीसहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुन सिरक डसना उद्योग एवं लमजुन फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: ओहो,
3: हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
1: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यु जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841652091।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब पाउनुहोस् ओर्लिङको फोटोलाइट अफरमा 200 MBPS को इन्टरनेट 3 महिनाको मात्र शुल्क रु 3,300 साथमा डबल ब्यान्ड राउटर निशुल्क यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ थप जानकारीका लागि 9808-44010 र 9808-38526 सम्पर्क गर्नुहोला सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्ट भन्दा 2 घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ
1: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् एक बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मुसी खाइएन
2: बुवा चिप नगर्नुहोस् झट्टै सुभाष मेडिकल फर्मामा गइहालौँ यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
1: हुन्छ बुहारी ल गइहालौँ साह्रै गाह्रो भयो
2: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
3: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
4: के तपाई भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँघरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा

0: भावी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसडीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: बुढी ए बुढी किन ल्याउ र मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो गर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी गर गहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउन
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायणस्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165580520 98066661062 र 0665231381 दिपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायणस्थान लमजुङ
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: किन हाँसे नि बुढा तुलाई फर्किने गरी कालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने टिप आउने रोगको विशेष उपचार गरिन्छ
0: तालबाराही डेन्टल केयर सेन्टर प्रणाली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891209081
1: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
0: जापान ट्राई होइन सियोर गरौं
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ
0: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ
1: लमजुङ एजुकेसन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2909 मोबाइल नम्बर 9855-602909
0: ओहो हेड सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
4: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
0: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
0: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 9842649129 र 9841652091 ओ भरे खन पलो छैले हतारलाई र हो आज हिवाने भिजी तारे मुई पिबा मिमामी मार्बलरी प्रिमा बिरा देशी सर मोबाइल गंगा आर्ट ग्यालरी या वो मैं आचु
5: मै याम बीर तैयार तड़ी भा तारे नासर बजार लंबी मु मेडल कप ट्रॉफी प्रमाण पत्र बैनर को बनेल पर दी बीर या वो मैं खारे तारे प्रे आने से दी
0: सो गंगा आर्ट ग्यालरी तो बने बुरा आचु
5: तर नि मार्बलर फिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिङ लम्रो छल असी ब्याज दे माया चिनो भनिम्रो
0: तैले भनेको मैले सबै बुझ्यो कान्छा गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै
6: बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याच प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ
7: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
8: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसीसहर नगरपालिका साथ पुरानो बैंक चौक लमचुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 06651337 मोबाइल नम्बर 98462646648 र 98463018383
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दाँत सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छी कस्तो गनाको दाँत माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीथर नगरपालिका 8 सेरा ओडालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लम्सुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लम्सुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिसा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
4: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
0: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
0: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 06652045, 06652475, मोबाइल नम्बर 9856045।

0: સૌથી લાંબો મધ્યાંતર હુની MBL સર્વસુલભ આવાસ કરજા
1: અબ બનશે તપાઈકો સપનાકો ઘર કિનકી હામીસંગ છ સર્વાધિક ન્યૂન વ્યાજ દર
0: આધાર દરમાં માત્ર 0.5% પ્રીમિયમ થપ
1: વિશેષતાહરુ રૂ 2 કરોડ સમ્મકો કરજા સુવિધા
0: ઘર તથા અપાર્ટમેન્ટ ખરીદ ઘર નિર્માણ તથા મરમત સંભાર ગર્ન
1: 25 વર્ષ સમ્મકો લચીલો કરજા અવધિ
0: ન્યૂન સેવા શુલ્ક ન્યૂન વ્યાજ દર
1: સંપૂર્ણ શાખાબાટ કરજા પ્રવાહ
0: થપ જાણકારીકો લાગી આજે આપનો નજીકૈકો શાખા કાર્યાલય વા કોલ સેન્ટર 01-597-1222 માં સંપર્ક ગર્નુહોસ
1: શરતહરુ લાગુ હુનેછન
2: સમય સમય અઘિ બઢ્દૈ નેપાલ બ્યાંક લિમિટેડ નેપાલકો પહિલો બ્યાંક
3: બેજર અપ્લાયન્સેસકા એસી કુલર ફ્રીજ કુકર ઇન્ડક્શન એર ફ્રાયર લગાયત અન્ય ઘરેલુ સામાનહરુ ઘર લ્યાએર ત હેર્નુહોસ તપાઈ પણ ભન્નુહુનેછ મલાઈ ત બેજરકો બાની લાગિસકેકો છ બેજર અપ્લાયન્સેસ બેજરકો બાની લાગ્છ
4: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
0: स्थापना को पहिलो ब्याजमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याजमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
4: प्रवेश परीक्षा साउन 7 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
0: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
5: नेपाल दर्पणमा अब खबरको सिलसिला जल तथा मौसम विज्ञान विभागले हिजो जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार अनुमान गरेको जस्तो बाढ़ीको खतरा नरहेको जनाएको छ यद्यपि आज र भोलि देशका विभिन्न जिल्लाका ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम भने कायम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ विभागले हिजो विशेष मौसमी बुलेटिन जारी गर्दै कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ तथा तराईका 1-2 ठाउँमा आरी गोप्ते वर्षा हुन सक्ने र त्यसका कारण बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने पूर्वानुमान गरेको थियो त्यही आधारमा 5 थर इलाम झापा सङ्खुवासभा 13 थुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन धादिङ गोर्खा लमजुङ कास्की तनहुँ पर्वत बागलुङ म्याग्दी र स्याङ्जा जिल्लालाई उच्च जोखिममा राख्दै विशेष बुलेटिन जारी भएको थियो विभागका बाढ़ीविद सौहार्द जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा अनुमान गरेको स्तरको बाढ़ीको जोखिम नदेखिएको बताउनुभयो महाशाखाले निकालेको विशेष मौसमी बुलेटिन अपेक्षा अनुसार किन नमिलेको हो भनेर साथी हृदय रिमालले जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाललाई सोध्नु भएको छ
6: भने जसरी पानी नपरे भने फेरि इम्प्याक्टको हिसाबले चाहिँ त्यो पानीहरू पनि पर्याप्त हुन्छ भनेर हामीले रेड अलर्ट जारी गरेका थियौँ पानी मात्रै नभइकन पानी परेपछि त्यसले गर्ने असरहरूलाई समेत समेटेर हामीले अलर्ट जारी गरेका थियौँ कतिपय ठाउँहरूमा चाहिँ विपदका घटनाहरू घटेका पनि जानकारी प्राप्त भएको छ वर्षाको गतिविधि सोचे जस्तै नभए पनि अति भारी वर्षा नभए पनि कतिपय ठाउँमा चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि भएको देखिन्छ भने विपदका घटनाहरू पनि घटेको देखिन्छ
7: प्री मनसुनमा अलिकति बढी वर्षा त्यस पछाडि चाहिँ कम हुन्छ भन्ने थियो मनसुनमा के भयो
6: हामीले यो वर्षाको आकलन गर्दाखेरि सुरुमा नै भनेको थियौँ कि यो वर्ष चाहिँ तातो हुने अनि त्यसपछि गएर चाहिँ वर्षाको सम्भावना कम हुने भन्ने कन्डिसन थियो ती कन्डिसनहरूले गर्दाखेरि चाहिँ यो भइरहेको देखिन्छ तथापि यो किन भयो र कसरी भयो भन्ने कुरो चाहिँ एउटा समग्र चाहिँ अध्ययन नभइकन चाहिँ यत्तिकै भन्न सक्ने अवस्था रहेन नेपालकै कुरो गर्नुपर्दाखेरि नै विशेष गरी यति बेला पनि जसरी चाहिँ मध्य प्रदेशमा चाहिँ अलिकति कम पानी अन्त पानी पर्दै गर्दाखेरि पनि मध्य प्रदेशमा चाहिँ अलिकति कम पानी पर्ने मध्य प्रदेश पनि दक्षिणी भूभागतिर पानी कम पर्ने चाहिँ देखिएको छ जुलाई महिनामा चाहिँ अलिकति वर्षा गतिविधिहरू बढेको देखिन्छ त्यो चाहिँ जुन हामीले यो क्लाइमेट आउटलुक सार्वजनिक गरेका थियौँ त्यो चाहिँ समग्र चाहिँ यो 4 महिना जुन मनसुन पिरियडको 4 महिनाहरूको समग्र मात्रमा चाहिँ जारी गरेका थियौँ त्यो भन्दैमा अब अहिले अलिकति वर्षा गतिविधि हुँदै गर्दाखेरि ल मिलेन या चाहिँ त्यो फरक भइदियो भन्ने कन्फ्युजन त रहँदैन. यो चार महिना सकिसकेपछि नै वर्षा कस्तो हुन्छ, जस्तै यति बेला पनि हामी चाहिँ अब अर्को महिनामा अगस्तमा कस्तो वर्षा हुन्छ भन्ने कन्डिसनमा पुग्न नसक्ने कारणले गर्दाखेरि चाहिँ अब त्यो चाहिँ मिल्यो मिलेन भन्ने कन्डिसन चाहिँ यति बेलै भन्नु चाहिँ अलि नसहन जस्तो देखिन्छ.
7: लगातार पर्ने अथवा आकस्मिक रूपमा ठुलो पानी पर्ने त्यस्तो खालको जोखिम पनि रह्यो.
6: हामीले हेर्दाखेरि पनि वर्षाको प्रकृति समान देखिँदैन. नजिकैका स्टेसनहरूमा चाहिँ थोरै पानी परेर अनि फेरि धेरै पानी पर्ने, कुनै स्टेसनमा चाहिँ धेरै पानी पर्ने चाहिँ देखिएको छ. जस्तै दाङ जिल्लाकै कुरो गर्नु पर्दाखेरि हामीले दाङ जिल्लाको सबै जथाङ्ग हेर्दाखेरि दाङमा मैले भनेको जस्तै अम्बापुर भन्ने स्टेसनमा 107.4 मिलिमिटर पानी पर्दै गर्दाखेरि नजिकै रहेको तुलसीपुरतिर चाहिँ 16.4 मिलिमिटर वर्षा भएको छ. भनेको एउटै जिल्लामा पनि नजिक नजिकका स्टेसनहरूमा चाहिँ समान प्रकृतिको पानी परिरहेको चाहिँ छैन, जसले गर्दाखेरि चाहिँ जस्तै जनमानसमा ठूलो पानी पर्छ भन्दै गर्दाखेरि जहाँ चाहिँ अलिक कम्ती कम पानी पर्यो त्यहाँ चाहिँ पानी नै परेन, चाहिँ अलिकति रङ भयो भन्ने कुरो पनि आएको हुनसक्छ.
7: पानी पर्ने भन्दा पनि जोखिमको कुरा अझै महत्वपूर्ण छ भन्नुभयो. त्यस्तो अवस्था चाहिँ अबको दिनहरूमा कति छ, कस्तो चाहिँ अनुमान अथवा चाहिँ त्यो आकलन गर्न सकिन्छ, कस्तो कस्तो तरिकाले आम नागरिकले सावधानी अप्नाउने यस्ता कुराहरूमा?
6: जुलाई महिना लागिसकेपछि वर्षा गतिविधिहरू भइरहेको देखिन्छ. वर्षा गतिविधि भइरहनु भनेको चाहिँ लगातार पानी परिसकेपछि चाहिँ जुन कमजोर भूभागहरूमा चाहिँ जमिनभित्र पानीको चाहिँ मात्रा बढ्ने क्रम रहन्छ, जसले गर्दाखेरि थोरै पानीले पनि कमजोर भूभागहरूमा पहिरो जाने अनि केही समय चाहिँ ठूलो पानी पर्ने, त्यसले गर्दाखेरि चाहिँ खोला नालामा आकस्मिक बाढीहरू चाहिँ आउन सक्ने सम्भावना भनेर चाहिँ थोरै पानीले पनि त्यो ट्रिगर गर्ने चाहिँ फ्याक्टर चाहिँ रहन सक्छ.
8: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाल. अनुसार आज र सतर्कता तल रहेको छ. तर झापा, मोरङ, लाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काप्रे पलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहु, स्याङ्जा कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने ससाना नदीको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन विभागले आग्रह गरेको छ.
5: यसैबीच कोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक नआएको छ. दिउँसो 4 बजेसम्म बहाव 2,09,840 क्युसेक पुगेको हो. पानीको बहाव बढ़ेसँगै कोशी ब्यारेजको 56 मध्ये 28 ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी हेमराज घिमिरेले जानकारी दिनुभयो. उहाँका अनुसार पानीको बहाव खतराको तह नजिक पुगेपछि कोशी ब्यारेजमा चेतावनी स्वरूप रातो झण्डा र रातो बत्ती पनि बालिएको छ. यसैबीच खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा 2 जनाको ज्यान गएको छ. दिक्तेल रूपाकोट मजुहागढ़ी नगरपालिका वडा नम्बर 6 निर्पाकी 43 वर्षकी शान्ता राई र केपिलासगढ़ी गाउँपालिका 4 बाक्सिल्लाका 71 वर्षका परशुराम परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ. कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार राईलाई हिजो स्थानीय छाँगे खोलाले बगाएको हो भने परियारलाई गाईकुरी खोल्सीमा आएको बाढ़ीले बगाएको हो. घरमा गएकी राई फर्कन ढिला भएपछि खोज्ने क्रममा खोलामा सब भेटिएको र परियारलाई बाढ़ीले बगाएपछि खोज्ने क्रममा झण्डै 100 मिटर तल सब भेटिएको हो. बितेको 24 घण्टामा देशभर विपदका 58 घटना भएकामा 3 जनाको ज्यान गएको छ. खोटाङमा 2 जनाको बाढ़ीले बगाएर तथा दोलखाको भीमेश्वर नगरपालिका 2 का 55 वर्षका भक्तबहादुर थामीको सर्पले टोकेर ज्यान गएको हो. यस्तै 24 घण्टामा 1 जनाको प्रहरले उद्धार गरेको छ भने 13 जना घाइते भएका छन्.
8: यसैबीच कोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक नागेको छ. वर्षायाममा सड़क खुले लगत्तै हतारमा गाड़ी ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ़ मोगलिन सड़कमा दुर्घटना र सवारी जाम बढ़न थालेपछि चितवन प्रशासनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ. बिहान नारायणगढ़ मोगलिन सड़क खण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा 3 वटा गाड़ी एक आपसमा ठोक्किँदा 30 जना घाइते भएका थिए. दुर्घटनापछि केही समय गाड़ी आवागमन समेत अवरूद्ध भएको थियो. जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले मोगलिनतर्फ गइरहेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको बताउनुभयो. उहाँका अनुसार ओभरटेक नै सड़क दुर्घटना र सवारी जामको प्रमुख कारण बन्दै गएको छ. उहाँले ओभरटेकका कारण दुर्घटनाको जोखिम बढ़नुका साथै लामो जाम हुने, एम्बुलेन्स लगायतका अत्यावश्यकीय गाड़ीलाई बाटो बनाउन कठिन हुने र दुर्घटनामा घाइते भएकाको उद्धारमा समेत ढिलाइ हुने गरेको बताउनुभयो। प्रमुख जिल्लाधिकारी गणेश अर्यालले वर्षायाममा बाढ़ी र पहिरोको उच्च जोखिमका कारण रातको समयमा गाड़ी सञ्चालनमा रोक लगाउनु बाध्यता रहेको बताउँदै सड़क खुलेपछि आफ्नो लेनमै गाड़ी चलाउन र ओभरटेक नगर्न चालकलाई आग्रह गर्नुभयो। उहाँले सुरक्षित र सहज यातायात सञ्चालनका लागि प्रशासनसँगै चालक र यात्रुको पनि समान सहयोग आवश्यक रहेको बताउनुभयो।
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
9: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर
10: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनिङ कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
9: स्वास्थ्य पानी सरसफाई तथा स्वच्छता शिक्षा सामाजिक तथा व्यवहार परिवर्तन संचार सामाजिक नीति तथा सुशासन आपूर्ति तथा रसद व्यवस्थापन प्रशासन सञ्चालन कार्यक्रम सहयोग विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन अनुगमन मूल्यांकन जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
10: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
9: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह पछाडि परिएका जनजाति दलित मधेसी मुस्लिम LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू व्यावसायिकता निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने सिक्नको लागि दृढ रूपले प्रतिबद्ध अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप मौखिक र लिखित भएको 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता
10: कार्यस्थल काठमाडौँ जनकपुर पोखरा धनगढी दिपायल नेपालगंज भैरहवा सुर्खेत भद्रपुर
9: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस् जस्तै हालसालको फोटो नेपाली नागरिकता व्यक्तिगत विवरण बायोडाटा शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि SLC-देखि उच्च तहसम्म तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस् साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान सिप अनुभव तथा अपेक्षाहरू कारणसहित अधिकतम 200 शब्दमा नबढ्ने गरी उत्प्रेरण पत्र
10: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
11: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
11: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण CMC क्यान्सर इन्स्टिच्युट
14: फोन 056-494-333 493-555
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज र भोलि केही साना नदीमा आकस्मिक बाढ़ीको जोखिम, हिजोको अनुमान अनुसार बाढ़ीको खतरा नरहेको विभागको भनाई, सामान्य पानीले पनि विपद निम्ताउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह, खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा दुईजनाको ज्यान गयो, कोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक नाग्यो, खतराको चेतावनी जारी लगायतका खबर प्रस्तुत गरे।
8: नेपाल दर्पणमा अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 बुँदे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ़दो चाप र समिति पूर्वाधारलाई सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभयो। यसै गरी रूपन्देहीको बाल सुधार गृह साँगुरो र अनुपयुक्त देखिएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सिधा रकम उनीहरूको उमेर र शारीरिक आवश्यकता अनुसार अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। उपसमितिको प्रतिवेदन अनुसार देशभरका 10 बाल सुधार गृहको कुल क्षमता 1,085 जनाको भए पनि अहिले 1,195 जना बाल बालिका आश्रित छन्। पुराना र कारागार जस्ता भौतिक संरचनामा संचालित सुधार गृहहरू मध्ये 4 मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।
5: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट 20 बाल बालिकाको उद्धार गरेको छ। बालगृहमा बाल बालिकाको अवस्था दयनीय रहेको उजुरी र भिडियोका आधारमा मन्त्रालय र बाल हेल्पलाइन 104 संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको हो। निरीक्षणका क्रममा शौचालय अस्वच्छ, भवनभित्र पानी जमेको र फरक फरक उमेरका बाल बालिकालाई एउटै ठाउँमा राखेको पाइएको मन्त्रालयले जनाएको छ। यसअघि सुधारका लागि पटक पटक निर्देशन दिए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालयले उद्धारको निर्णय गरेको हो। पहिलो चरणमा 2 मुनिका 20 बाल बालिकाको उद्धार गरेको मन्त्रालयले जनाएको छ, जसमा 12 बालक र 8 बालिका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा राखी स्वास्थ्य परीक्षण र हेरचाहको व्यवस्था मिलाएको सरकारले जनाएको छ। बाँकी बाल बालिकाको अवस्थाबारे पनि मूल्याङ्कन जारी रहने मन्त्रालयको भनाइ छ।
8: नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको आन्तरिक विवाद र वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा गर्न साउन महिनाभित्र काठमाण्डौमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। काठमाण्डौको चुनदेवीमा आज आयोजित पत्रकार सम्मेलनमा इतर समूहले पार्टी एकताका लागि गरिएका प्रयासहरू सार्थक हुन नसकेको र नेतृत्वले एकलौटी ढंगले अघि बढ़न खोजेको आरोप लगाएको छ। पार्टीभित्र उत्पन्न नियमित कि विशेष महाधिवेशन भन्ने विवादले कांग्रेसलाई विवाद जनको संघारमा पुर्याएको बैठकको निष्कर्ष छ। संस्थापन इतर पक्षले निर्वाचन आयोग र सर्वोच्च अदालतका पछिल्ला निर्णयहरूलाई बदनियतपूर्ण र अन्यायपूर्ण ठहर गर्दै विधिको शासनका लागि अझै पनि एकताको पहल गरिरहेको दावी गरेको छ। संस्थापन पक्ष व्यवहार मा फरक ढंगले प्रस्तुत हुँदा एकता प्रक्रियामा बाधा पुगेको इतर पक्षको ठहर छ। यद्यपि पार्टी उपसभापति विश्व प्रकाश शर्मा मार्फत आएका प्रस्तावमाथि छलफल गर्दै इतर पक्षले गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई पूर्णता दिने, 15 महाधिवेशनको कार्यतालिका घोषणा गर्ने र क्रियाशील सदस्यता विवाद समाधान गर्ने लगायतका बुँदामा सहमति हुन सक्ने स्पष्ट पारेको छ। यसैगरी बैठकले कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको 44 स्मृति दिवस यही 6 काठमाण्डौको प्रज्ञा भवनमा भव्य रूपमा मनाउने निर्णय गरेको छ। नेता मीन बहादुर विश्वकर्माका अनुसार कार्यक्रम व्यवस्थापनका लागि पूर्व उपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ। त्यही कार्यक्रम मार्फत राष्ट्रिय भेलाको मिति र स्थान सार्वजनिक गरिने इतर समूहले जनाएको छ।
5: नेकपा एमाले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले संसदमा पार्टीको प्रस्तुतिलाई प्रायोगिक, बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़ दिनुभयो। पार्टीले विज्ञहरूको रूचि र दक्षताका क्षेत्रहरू पहिचान गरी विज्ञ सूची अर्थात रोस्टर तयार गर्ने प्रक्रिया शुरू गरेको छ। उपनेता अरियालका अनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न क्लस्टरमा विभाजन गरिनेछ। यस्तै संसदमा सांसदहरूको धारणालाई थप सशक्त बनाउने एमाले एउटा मुद्दा संकलन केन्द्र समेत स्थापना गर्ने भएको छ। यो केन्द्रले जनस्तरका समस्या, सामाजिक मुद्दा तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमको सूक्ष्म अध्ययन गरी तथ्यहरू संकलन गर्नेछ, जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न सहयोग पुर्याउने अरियालले बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
15: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
14: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
15: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको

0: जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको ज्यान गएपछि त्यसको प्रत्युत्तर स्वरूप अमेरिकाले इरानको अर्धसैनिक बल रिभोल्युसनरी गार्डका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। हर्मुज जलमार्गलाई केन्द्रमा राखेर जारी द्वन्द्वका बीच यस घटनाले अमेरिका इरान तनावलाई थप चर्काएको हो। मध्य पूर्वमा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले जारी राखेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतीकात्मक कार्यवाही गरेको हो। युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्ष बीचको सैन्य भिडन्त पुनः तीव्र बनेको छ। अमेरिकाले इरानभित्रका पुल, विद्युत पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरेर जवाफी आक्रमण गरेको जनाएको छ। इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएपछि संयुक्त अरब इमिरेट्सले सुरक्षा सतर्कता बढ़ाएको छ। यसैबीच पाकिस्तानका लागि इरानी राजदूत रेशा आमिरी मेघादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने वाशिङटनको इच्छा शक्तिमा कमी रहेको आरोप लगाउनु भएको छ। उहाँले अमेरिकी शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको टिप्पणी गर्नुभयो। सामाजिक सञ्जाल एक्समा गरिएको श्रृंखलाबद्ध पोस्ट मार्फत राजदूत मेघादामले अमेरिकी पक्षले कूटनीतिक प्रतिबद्धता पूरा गर्ने इच्छा वा नियत नदेखाएको आरोप लगाउनु भएको छ।
1: युक्रेन युद्धका कारण मोबाइल इन्टरनेट बन्द हुँदा रूसमा नगद कारोबार बढ़ेको छ। युक्रेनी ड्रोन आक्रमणको सामना गर्न रूसले विभिन्न क्षेत्रमा इन्टरनेट बन्द गरेपछि कार्ड मार्फत हुने भुक्तानी अवरूद्ध भई नागरिकहरू नगद कारोबारतर्फ फर्किएका हुन्। रूसी केन्द्रीय बैंकका अनुसार यस वर्षको शुरूदेखि अहिलेसम्म झण्डै 20 अर्ब अमेरिकी डलर बराबरको नगद प्रवाह भएको छ, जुन कोविड महामारी बाहेकको उच्च वृद्धि हो। यस्तै बढ़दो आर्थिक दबावका कारण कर छल्ने व्यवसायहरूको संख्या समेत बढ़ेको बीबीसीले जनाएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको टोली पोखरा एभेन्जर्सले श्रीलंका अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पोखराले तेस्रो संस्करणका लागि श्रीलंका पूर्व क्रिकेटर मेन्डिसलाई नियुक्त गरेको हो। आउने संस्करणका लागि टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको पोखराले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको हो। श्रीलंका स्पिनर मेन्डिसले तीनवटै फर्म्याटमा देशको प्रतिनिधित्व गरेका छन्। उनले 19 टेस्टमा 70 विकेट, 87 एक दिवसीय अन्तर्राष्ट्रियमा 152 विकेट र 39 T20 अन्तर्राष्ट्रियमा 66 विकेट लिएका छन्। मेन्डिसले सन् 2008 एसिया कपमा 17 विकेट लिँदै प्रतियोगिताको उत्कृष्ट खेलाड़ी बनेका थिए। मेन्डिससँग विश्वभरका चर्चित फ्रेन्चाइजी T20 लीग खेलको अनुभव पनि छ।
1: 26 संस्करणको फिफा विश्वकप फुटबलको उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक विजेता अर्जेन्टिना खेल्दैछन्। यो खेल अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा राति 1:15 शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्रै बिहोरेको छ। विश्वकपको फाइनलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा देख्न पाइनेछ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामल र 39 वर्षीय स्टार लियोनल मेसी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार पनि रहेका छन्। यद्यपि फ्रान्सका केलियन एम्बापे 10 गोल सहित शीर्ष स्थानमा छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यसअघि सन् 1966 भएको पहिलो भेटमा अर्जेन्टिना 2-1 विजयी भएको थियो। स्पेन सन् 2010 पछि दोस्रो उपाधि जित्ने लक्ष्यमा छ। समग्रमा स्पेन र अर्जेन्टिना बीच अहिलेसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने 2-3 खेल बराबरीमा सकिएका छन्।
0: यसैबीच स्पेन र अर्जेन्टिना बीच आज राति 1:15 हुने फिफा विश्वकप फुटबल फाइनलको हाफ टाइम मध्यान्तर प्रतियोगिताको इतिहासमै सबैभन्दा लामो हुने भएको छ। यसको कारण सुपर बाउल शैलीको 11 मिनट लामो प्रस्तुति हो, जसमा म्याराडोना, सकिरा, जस्टिन बीबर र के पप बॉय ब्याण्ड बीटीएसले संयुक्त रूपमा मुख्य प्रस्तुति दिनेछन्। यो कार्यक्रम न्यूयोर्क न्यू जर्सी स्टेडियममा मध्यान्तरको समयमा हुनेछ। मनोरञ्जनात्मक कार्यक्रमको तयारी गर्न र त्यसपछि दोस्रो हाफ अघि ती सबै सामग्री हटाउन लाग्ने समयका कारण हाफ टाइम 25 मिनट भन्दा लामो हुन सक्छ। फिफाले यो कार्यक्रम झण्डै 20 मिनटको हुने बताउँदै आए पनि यसमा संलग्न विभिन्न पक्षका कारण यो समय सीमा लम्बिन सक्ने बुझिएको छ। यदि विश्रामको अवधि अनुमान गरे भन्दा लम्बियो भने खेलाड़ीहरूले कुनै न कुनै प्रकारको वार्म अप गर्नुपर्ने सम्भावना हुन्छ। इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड आईएफएबी द्वारा संचालित खेलमा

0: नियम अनुसार खेलाड़ीहरूले 15 मिनट भन्दा धेरै विश्राम पाउँदैनन्।
1: र विश्वकप फुटबलको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नुअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेको एउटा भावुक स्टाटसले सन्यास लिन लागेको संकेत गरेको छ। उनको पोस्टमा धेरैले शुभकामना दिएका छन् भने सँगै धेरैले फुटबल करियरको विदाईका रूपमा पनि चर्चा गरेका छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: आज र भोलि केही साना नदीमा आकस्मिक बाढ़ीको जोखिम। हिजोको अनुमान अनुसार बाढ़ीको खतरा नरहेको विभागको भनाई। सामान्य पानीले पनि विपद निम्त्याउन सक्ने भएकाले सावधानी अप्नाउन आग्रह।
1: बाल सुधार गृहको अवस्था नाजुक रहेको संसदीय उपसमितिको ठहर। अवस्था सुधार गर्न सरकारलाई संसदीय समितिको 4 बुँदे निर्देशन।
0: नेपाली कांग्रेसको संस्थापन इतर पक्षद्वारा। राष्ट्रिय भेलाको घोषणा। आन्तरिक मेलमिला प्रयास विफल भएको भनाई।
1: जोर्डन घटनापछि अमेरिका इरान द्वन्द थप चर्कियो। अमेरिकी शान्ति प्रयास भाषणबाजी मात्र भएको इरान राजदूतको टिप्पणी।
0: र विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना खेल्दै मेसी र यामल विशेष चर्चामा। आज राति हुने फाइनलमा इतिहासकै लामो मध्यान्तर हुने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: आइ मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला।
2: सानो कुनामा पनि के को फिर गरेको ढुमस,
1: खड्का जी पनि के कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि, लौना यसो केही उपाय दिनु पर्यो।
2: बुद्ध डिजिटल छनै छ नि, झिगे खोला होला कि कम्प्लेक्सको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
3: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो बेसीसह नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्सुङ। सम्पर्क नम्बर 98560 46 466।
4: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ। किन हाँसे नि बुढा, पुलै फर्किने गरी तालबारा डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिचाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसीसहर नगरपालिका 7 भीमसेन स्थान लम्जुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: चौतारी खबरका प्रायोजक उच्च गुणस्तरीय घर गहनाको लागि न्यू गणपति ज्वेलरी सुन चाँदी पसल बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ प्रोपाइटर गणेश बहादुर विश्वकर्मा।
1: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो याप र रेडियो चौतारीको फेसबुकबाट एकसाथ प्रसारण भइरहेको साँझको चौतारी खबरमा स्वागत छ। शुरूमा खबरका मुख्य शीर्षकहरू। शनिबार सवारी दुर्घटनामा परि घाइते हुनुभएका मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले दुर्घटनाको कारण र आफ्नो अनुभव सामाजिक सञ्जालमा राख्नु भएको छ। सवारी चलाउँदा उच्च सावधानी अप्नाउन सके धेरै दुर्घटनाबाट जोगिन सक्ने सन्देश दिनुभएको छ। जिल्ला ट्राफिक कार्यालय लमजुङले वार्षिक समीक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। आगामी दिनमा ट्राफिक व्यवस्थापन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको हो। लमजुङमा जिल्लामै पहिलो पटक साइकल पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित प्रथम टुर डी लमजुङ 2026 आयोजना हुने भएको छ। आगामी भदौ महिनाको 19, 20 र 21 गते 3 दिने साइकल यात्रा तथा पर्यटन प्रवर्धनात्मक कार्यक्रम आयोजना गर्न लागि हो। लमजुङको राईनाथ नगरपालिका वडा नम्बर 8 स्थित सर्वोदय सेवाश्रम धर्मनाथ धाममा श्रावणी बोलबम मेला आयोजना हुने भएको छ। हरेक वर्ष झैं यस वर्ष पनि श्रावणी बोलबम मेला 2083 आयोजना गर्न लागि हो। र काठमाडौँको कुलेश्वरमा गोली चलाएर प्रहरीले लागू औषध सहित दुईजनालाई पक्राउ गरेको छ।
2: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन, स्योर गरौ।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेशन सेन्टर बेसुसहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2909, मोबाइल नम्बर 98-560-6209।
1: अब खबर विस्तारमा। शनिबार सवारी दुर्घटनामा परि सामान्य घाइते हुनुभएका मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले दुर्घटनाको कारण र आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै दुर्घटनाले आफूलाई जीवनको नयाँ पाठ सिकाएको बताउनु भएको छ। साउन 2 गते बिहान एक कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा पर्नुभएका अध्यक्ष गुरूङ हाल काठमाण्डु स्थित आफ्नो निवासमा आराम गरिरहनु भएको छ। आइतबार बिहान सामाजिक सञ्जाल मार्फत तस्विर सहित आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै उहाँले दुर्घटना अकल्पनीय ढंगले भएको र आफू गम्भीर घाइते हुनबाट जोगिएको बताउनु भएको हो। अध्यक्ष गुरूङका अनुसार चिकित्सकको पछिल्लो रिपोर्टमा मेरुदण्डको सानो हड्डी थोरै लच्किएको देखिएको छ, तर तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था नरहेको र मेरुदण्डमा सपोर्ट सहित आराम गर्न चिकित्सकले सुझाव दिएको उहाँले जानकारी गराउनु भएको छ। उहाँले दुर्घटनापछि उद्धारमा सहयोग गर्ने स्थानीय बासिन्दाहरू, बेसी शहर स्थित प्रदेश अस्पताल तथा काठमाण्डुमा उपचारमा संलग्न चिकित्सक डाक्टर चक्रराज पाण्डे, दक्ष पौडेल लगायत सम्पूर्ण स्वास्थ्य कर्मी प्रति आभार व्यक्त गर्नुभएको छ। यस्तै गरी दुर्घटनापछि प्रत्यक्ष भेटेर तथा फोन र सन्देश मार्फत शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण इष्टमित्र, शुभचिन्तक तथा शुभेच्छुकहरू प्रति पनि अध्यक्ष गुरूङले धन्यवाद व्यक्त गर्नुभएको छ। अध्यक्ष गुरूङका अनुसार लमजुङ साइकलिङ संघद्वारा आयोजित साइकलिङ कार्यक्रममा सहभागी साइकल यात्रीहरूलाई मर्स्याङदी गाउँपालिकाको प्रवेशद्वारमा स्वागत तथा खानेपानी वितरण गर्ने उद्देश्यले गाड़ीमा मिनरल वाटरको बोतल लिएर आउँदै हुनुहुन्थ्यो। गाड़ी गुड़िरहेको अवस्थामा चालकको सीट नजिकै पानीको एउटा कार्टुन खसिएपछि त्यसलाई सम्हाल्ने क्रममा आफूले गाड़ी नियन्त्रण गुमाउनु पुगेको उहाँको भनाई छ। त्यसपछि गाड़ी सड़कबाट तल खस्न पुगेको र एकपटक ठोकिएपछि आफूले जोड़ले स्टेयरिङ समातेको तथा गाड़ी केही पटक पल्टिँदै तल पुगेको उहाँको भनाई छ। स्टेयरिङ बलियोसँग समातेका कारण आफूलाई ठूलो चोट पटक नलागेको हुन सक्ने उहाँले अनुमान गर्नुभएको छ। दुर्घटनापछि आफ्नो अनुभव सार्वजनिक गर्दै अध्यक्ष गुरूङले सवारी साधन चलाउँदा अत्यन्तै सावधानी अप्नाउनुपर्ने बताउनु भएको छ। सानो लापरवाहीले पनि गम्भीर दुर्घटना निम्त्याउन सक्ने भन्दै उहाँले उच्च सावधानी अप्नाउन सके धेरै दुर्घटनाबाट जोगिन सकिने सन्देश दिनुभएको छ। आफूले भोगेको दुर्घटनाबाट प्राप्त अनुभवका आधारमा आगामी दिनहरूमा सवारी दुर्घटना न्यूनीकरणका लागि सक्दो पहल र सहयोग गर्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। यसै गरी समय व्यवस्थापन महत्वपूर्ण भए पनि हतारमा गरिने कामले दुर्घटना तथा अन्य समस्या निम्त्याउन सक्ने भन्दै उहाँले तनाव व्यवस्थापन समय व्यवस्थापन र कार्य व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभएको छ। कामलाई व्यवस्थित रूपमा गर्नुपर्ने तर अत्याधिक हतारमा कुनै पनि काम गर्न नहुने उहाँको भनाइ छ। अध्यक्ष गुरूङले आफू दुर्घटनाबाट जोगिएर सामान्य अवस्थामा रहेको र चिकित्सकको सुझाव अनुसार उपचार तथा आराम गरिरहेको बताउनु भएको छ। देश विदेशबाट प्राप्त शुभेच्छा र शुभकामनाले आफूलाई थप ऊर्जा मिलेको भन्दै उहाँले छिट्टै पूर्ण रूपमा स्वस्थ भएर पुनः आफ्नो जिम्मेवारी सहित जनताको सेवामा फर्किने विश्वास व्यक्त गर्नुभएको छ। सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहेका कारण आफूले यतिका धेरै शुभचिन्तक तथा शुभेच्छुकको माया र सद्भाव प्राप्त गरेको अनुभूति भएको बताउँदै अध्यक्ष गुरूङले सामाजिक सेवामा अझ निरन्तर लागिरहने थप प्रेरणा मिलेको पनि उल्लेख गर्नुभएको छ। अध्यक्ष गुरूङले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण शुभचिन्तक तथा सहयोगीहरूप्रति धन्यवाद व्यक्त गर्दै दुर्घटनाबाट सिकेको पाठलाई जीवनमा आत्मसात गर्ने बताउनु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले आर्थिक वर्ष 2082-83 सम्पन्न भएका कार्यहरूको समीक्षा गर्दै आगामी कार्ययोजना नीति निर्देशन तथा ट्राफिक प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धिलाई लक्षित गरी विशेष कार्यक्रम आयोजना गरेको छ। शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा माताहतमा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागितामा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीले आर्थिक वर्ष 2082-83 कार्य प्रगतिको समीक्षा गर्नुभएको थियो। कार्यक्रममा आगामी दिनमा ट्राफिक व्यवस्थापन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। सो क्रममा प्रहरी नायब निरीक्षक खत्रीले कार्य सम्पादनलाई अझ प्रभावकारी बनाउन आवश्यक रणनीति तालुक कार्यालयबाट प्राप्त नीति तथा निर्देशन र नागरिकहरूलाई प्रदान गरिने सेवा प्रवाहलाई थपचुस्त दुरूस्त र प्रभावकारी बनाउन कर्मचारीहरूलाई निर्देशन दिनुभएको थियो। कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी कर्मचारीहरूबीच आपसी भाइचारा समन्वय उत्प्रेरणा तथा टोली भावना विकास गर्ने उद्देश्यले टी विथ द टीम कार्यक्रम समेत सञ्चालन गरिएको थियो। यसै गरी पछिल्लो समय बढ़दै गइरहेको सवारी दुर्घटनालाई मध्यनजर गर्दै प्रहरी कर्मचारी स्वयं संलग्न हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रक्षात्मक ड्राइभिङ सम्बन्धी प्रशिक्षण तथा ब्रिफिङ समेत प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ। कार्यालयका अनुसार यस्ता प्रशिक्षण समीक्षा तथा अन्तर्क्रियात्मक कार्यक्रमले ट्राफिक प्रहरी कर्मचारीहरूको व्यावसायिक दक्षता अनुशासन र सुरक्षित सवारी सञ्चालन सम्बन्धी सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। साथै सड़क सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनमा यस्ता कार्यक्रमले सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। लमजुङ जिल्लामै पहिलो पटक साइकल पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित प्रथम टुर दि लमजुङ 2026 आयोजना हुने भएको छ। लमजुङ साइक्लिङ संघको आयोजनामा आगामी भदौ महिनाको दोस्रो साता अर्थात भदौ महिनाको 19, 20 र 21 गते 3 दिने साइकल यात्रा तथा पर्यटन प्रवर्धनात्मक कार्यक्रम आयोजना गर्न लागि हो। आयोजक लमजुङ साइक्लिङ संघले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको विस्तृत जानकारी गराएको हो। पत्रकार सम्मेलनमा संघले जिल्ला का विभिन्न पर्यटकीय सांस्कृतिक तथा प्राकृतिक गन्तव्यलाई साइकल यात्रा मार्फत जोड्दै लमजुङलाई साइकल पर्यटनको महत्वपूर्ण गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागि जनाएको छ। आयोजकका अनुसार 3 दिनसम्म सञ्चालन हुने टुर दि लमजुङ 2026 कार्यक्रम पेशीसर नगरपालिका कोलासोथर गाउँपालिका र मर्सिङदी गाउँपालिकाका विभिन्न क्षेत्रलाई समेटेर सञ्चालन हुनेछ। कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट करिब 400 जना साइकल यात्री अर्थात साइक्लिस्टहरूको सहभागिता रहने आयोजकले जनाए छ। साइकल यात्राका माध्यमबाट लमजुङका प्राकृतिक सौन्दर्य ग्रामीण जीवनशैली स्थानीय कला संस्कृति परम्परा तथा पर्यटकीय सम्भावनालाई देशभर चिनाउने उद्देश्य राखिएको आयोजकको भनाई छ। कार्यक्रमको पहिलो दिन बेसी शहर केन्द्रित गतिविधि सञ्चालन गरिनेछ। दोस्रो दिन सेराचोकबाट साइकल यात्रा शुरू भई बेसी शहर चण्डीडाँडा बिमदा बागलुङपानी र कपुर गाउँ हुँदै पर्यटकीय गन्तव्य खलेगाउँ पुग्ने कार्यक्रम तय गरिएको छ। यसै गरी कार्यक्रमको तेस्रो दिन गलेगाउँबाट यात्रा शुरू हुनेछ। साइकल यात्रीहरू नायु घनपोखरा रोपले फाँट खुदी स्थित साम्बा चोक सुरुङ मार्ग बुलबुले हुँदै आमखोला पुग्नेछन्। आमखोला क्षेत्रमा पुगेर तीन दिने साइकल यात्रा तथा कार्यक्रमको समापन गरिने आयोजकले जनाएको छ। तीन दिनको यात्राका क्रममा जिल्लाका विभिन्न पर्यटकीय स्थल ग्रामीण बस्ती प्राकृतिक तथा सांस्कृतिक क्षेत्र हुँदै करिब 40 किलोमिटर दूरी पार गरिने लमजुङ साइकलिङ संघका अध्यक्ष ध्रुव राम प्रधानले बताउनु भएको छ। अध्यक्ष प्रधानका अनुसार टुर दि लमजुङ केवल साइकल चलाउने कार्यक्रम मात्र नभई जिल्लाको पर्यटन प्रवर्धन स्वस्थ जीवनशैलीको विकास वातावरण संरक्षण र हरित यातायातको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागि

0: जनको विकास स्वस्थ जीवनशैलीको प्रवर्धन वातावरण संरक्षण र हरित यातायातको महत्वबारे सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ। साइकल यात्रामा सहभागी हुने विभिन्न जिल्लाका साइकल यात्रुहरूबीच अनुभव आदान प्रदान हुने तथा स्थानीय कला संस्कृति खानपान आतिथ्यता र ग्रामीण जीवनशैलीको प्रत्यक्ष अनुभव गर्ने अवसर समेत प्राप्त हुने आयोजकको भनाई छ। यस्तो कार्यक्रमले लमजुङका स्थानीय व्यवसाय होटल तथा होमस्टे यातायात कृषि तथा स्थानीय उत्पादनको प्रवर्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। जिल्लाका विभिन्न पर्यटकीय क्षेत्र बाह्य तथा आन्तरिक पर्यटकको आवागमन बढ़ाउन र स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन साइकल पर्यटन महत्वपूर्ण माध्यम बन्न सक्ने आयोजकको विश्वास रहेको छ। कार्यक्रम सम्पन्न गर्न नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश सरकार बेसी शहर नगरपालिका कोलासोथर गाउँपालिका मर्सिङदी गाउँपालिका लगायत विभिन्न सरकारी निकाय तथा निजी क्षेत्रका संघ संस्थाको सहयोग र साझेदारी रहने आयोजकले जनाएको छ। सहभागीहरूको सुरक्षा कार्यक्रमको व्यवस्थित सञ्चालन तथा वातावरण संरक्षण लाई उच्च प्राथमिकतामा राखेर टुर दी लमजुङ 2026 सञ्चालन गरिने आयोजकले स्पष्ट पारेको छ। यात्राका क्रममा प्राकृतिक वातावरणमा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी सरसफाई फोहोर व्यवस्थापन तथा वातावरण मैत्री गतिविधिलाई विशेष प्राथमिकतामा राखिनेछ। लमजुङ साइक्लिङ संघले आगामी वर्षहरूमा यस कार्यक्रमलाई अझ व्यवस्थित व्यापक र आकर्षक बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको साइकल महोत्सवका रूपमा विकास गर्ने लक्ष्य समेत लिएको छ। संघका अध्यक्ष ध्रुव प्रधानको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, नेपाल पत्रकार महासंघ का पूर्व केन्द्रीय सदस्य किसान संघी नवीन राज कुइकेल, नेपाल पत्रकार महासंघ लमजुङका पूर्व जिल्ला अध्यक्ष नवराज पहाड़ी, संचारकर्मी आश गुरूङ, रेडियो मर्सिङदीका निर्देशक मीना गुरूङ लगायतको उपस्थित रहेको थियो। लमजुङका पर्यटकीय सम्भावनालाई साइकल यात्रासँग जोड्दै आयोजना हुन लागेको प्रथम टुर दी लमजुङ 2026ले जिल्लाको पर्यटन प्रवर्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। रेडियो चौतारी 91.4 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ साँझको चौतारी खबर। अब एकैछिन विश्राम।
1: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
2: काम्ने रोग,
1: बौलाउने रोग,
2: ढल्ने रोग,
1: मूर्छा पर्ने,
2: सपना नराम्रो देख्ने,
1: डराउने,
2: रिस उठ्ने,
1: तर्सिने,
2: खान मन नलाग्ने,
1: चिलाउने,
2: ऐठन गर्ने,
1: कम्मर दुख्ने,
2: हात खुट्टा पोल्ने,
1: चपाउने,
2: हात खुट्टा दुख्ने वा सुन्निने,
1: ज्यान करकर खाने,
2: महिनावारी गडबडी,
1: बाजोपन,
2: छारे रोग,
1: प्रेसर,
2: सुगर,
1: प्यारालाइसिस,
2: दम,
1: खोकी, टोकेको निलो दाम,
2: मान्छे हराएको,
1: सामान हराएको,
2: मुना मुना लागेको,
1: मेलमिलाप गर्न पर्ने,
2: दाँत दुखेको,
1: बिगार परेको,
2: पैसा फसेको,
1: रक्सी छुटाउने,
2: घर बाँध्ने,
1: पिनास भएको,
2: टाउको दुख्ने,
1: ग्यास्ट्रिक,
2: जन्डिस भएको,
1: सतुर नष्ट गर्ने,
2: बाख रोग,
1: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
2: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
3: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लमजुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 56।
1: ग्रह व्यथा: गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: जिमा हुनुहुन्छ। यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठीक नभएका नयाँ तथा पुराना रोगहरू बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्षी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: शिक्षाको आवश्यकता मसनी गाउँपालिका 6 ठुलीबिसी स्थित जडेश्वर आधारभूत विद्यालयमा प्रावि तहमा रिक्त रहेको फरार शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याए बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्रावि तह करार शिक्षक एक पद, प्रावि तृतीय करार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननाएको, आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणी प्रतिलिपिहरू, नागरिकताको प्रमाण पत्र, अध्यापन अनुमति पत्रको प्रतिलिपि, आवेदन दस्तुर ₹1,000, तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम, आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 बजेसम्म, परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ। समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन। परीक्षा हुने स्थान मर्सानी गाउँपालिकाको कार्यालय। परीक्षाको किसिम लिखित र अन्तर्थ प्रयोगात्मक। शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ। फरार सूचीमा रहेका उम्मेद्वारले मर्स्याङ्गी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट, फरार सूची बाहेक अन्य उम्मेद्वारको हकमा विज्ञान मुख्य विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइनेछ। सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर अध्यक्ष 9856046872 र 9846747450 9846553873।
2: जटेश्वर आधारभूत विद्यालय मर्स्याङ्गी गाउँपालिका 7 ठुलीबेसी लमजुङ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
4: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी खबरहरू। लमजुङको राईनाथ नगरपालिका 8 हर्राबोट स्थित प्रसिद्ध धार्मिक स्थल धर्मनाथ धाममा पवित्र श्रावण महिनाको अवसरमा श्रावणी बोलबम मेला 2083 आयोजना हुने भएको छ। भगवान शिवको आराधना, पूजा, उपासना र व्रतका लागि विशेष मानिने श्रावण महिनामा देशभरका विभिन्न शिवालय तथा धार्मिक स्थलहरूमा विशेष धार्मिक कार्यक्रम आयोजना गर्ने गरिन्छ। विशेष गरी श्रावण महिनाका सोमबार भगवान शिवको पूजा, जल अर्पण तथा दर्शन गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण यस समयमा शिवालयहरूमा श्रद्धालु भक्तजनको विशेष भेट लाग्ने गर्दछ। यही धार्मिक आस्था र परम्परालाई निरन्तरता दिँदै राईनाथ नगरपालिका 8 हर्राबोट स्थित धर्मनाथ धाममा पनि यस वर्ष श्रावणी बोलबम मेला 2083 आयोजना गर्न लागि हो। हरेक वर्ष झैं यस वर्ष पनि श्रावण महिनाका हरेक सोमबार विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम सहित मेला सञ्चालन गरिने आयोजकले जनाएको छ। सर्वोदय सेवाश्रम धर्मनाथ धामको आयोजनामा आगामी साउन 4 गते, 11 गते, 18 र 25 गते पर्ने सोमबारका दिन मर्स्याङ्गी नदी किनारमा मेला सञ्चालन हुनेछ। मेलामा सहभागी हुने श्रद्धालु भक्तजनका लागि 108 गौमुखी धारामा पवित्र स्नान गर्ने व्यवस्था गरिएको छ। त्यस्तै गरी 108 शिवलिङ्ग सहित कैलाश परिक्रमा, 1008 शालिग्राम दर्शन, विशेष पूजा आराधना तथा धार्मिक अनुष्ठान सञ्चालन गरिने आयोजकले जनाएको छ। यसका साथै मेलामा हवन रुद्रीपाठ भजन कीर्तन धार्मिक प्रवचन तथा विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम समेत संचालन हुनेछन्। श्रावण महिनामा भगवान शिवलाई जल तथा बेलपत्र अर्पण गर्ने परम्परा रहेको र बोलबम यात्रा मार्फत शिवालयमा जल चढ़ाउने धार्मिक प्रचलन समेत रहेकाले मेलामा भक्तजनको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। श्रावण महिनाको पहिलो सोमबार अर्थात भोलि साउन 4 गते विशेष उद्घाटन कार्यक्रम सहित मेलाको शुभारम्भ गरिनेछ। यस्तै गरी श्रावण महिनाको अन्तिम सोमबार विशेष पूजा आराधना तथा पूर्ण आहुति सहित कार्यक्रम सम्पन्न गरिने सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले जानकारी दिनुभएको छ। धर्म संस्कृति र आध्यात्मिक आस्थाको संगमका रूपमा आयोजना हुने मेलाले भक्तजनलाई धार्मिक पुण्य लाभसँगै यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने आयोजकको विश्वास छ। श्रावण महिनाभरि सञ्चालन हुने श्रावणी बोलबम मेला 2083 सहभागी भई भगवान शिवको दर्शन पूजा आराधना तथा धार्मिक पुण्य लाभ लिन आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई आग्रह गरेको छ। काठमाडौँको कुलेश्वरमा शनिबार दिउँसो गोली चलाएर प्रहरीले लागू औषधसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक छन्। लागू औषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वरको पुल नजिक गोली हानेर उनीहरूलाई पक्राउ गरेको हो। ब्यूरोबाट इन्स्पेक्टर राकेश यादव सहितको टोली खटिएको थियो। लागू औषध कारोबारीलाई पक्राउ गर्न दुई राउण्ड गोली चलाइएको ब्यूरोका एसएसपी सुभाष चन्द्र बोहराले जानकारी दिनुभएको छ। उनीहरूबाट औषधिजन्य लागू औषध ठूलो मात्रामा बरामद भएको छ। गोली प्रहारबाट भारतीय नागरिक घाइते भएका छन्। उनको देब्रे खुट्टामा गोली लागेको छ। विस्तृत विवरण आउन बाँकी रहेको ब्यूरोले जनाएको छ। फिफा विश्वकप 2026 उपाधिका लागि आज स्पेन र साबिक विजेता अर्जेन्टिना आमने सामने हुँदैछन्। उत्तर अमेरिकाको न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा हुने फाइनल खेलले विश्व फुटबलले नयाँ च्याम्पियन पाउने वा अर्जेन्टिनाले लगातार दोस्रो उपाधि जित्ने भन्ने टुंगो लगाउनेछ। स्पेनले आक्रामक खेल शैली र युवा खेलाड़ीहरूको उत्कृष्ट प्रदर्शनका बलमा फाइनल यात्रा तय गरेको हो भने अर्जेन्टिना कप्तान लियोनेल मेस्सीको नेतृत्वमा लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यसहित मैदान उत्रिने तयारीमा रहेको छ। फुटबल विश्लेषकहरूले दुवै टोलीबीचको प्रतिस्पर्धालाई पछिल्ला वर्षकै सबैभन्दा रोमाञ्चक विश्वकप फाइनलका रूपमा चित्रण गरेका छन्। यसैबीच विश्वकपको समापनसँगै प्रतियोगितामा देखिएका नयाँ प्रतिभा 48 टोलीको विस्तारित ढाँचा तथा प्रतियोगिताभर प्रयोग गरिएका विभिन्न प्रविधिबारे पनि व्यापक चर्चा भइरहेको छ। साँझको चौतारी खबर अहिलेलाई यति नै। खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। शनिबार सवारी दुर्घटनामा परि घाइते हुनुभएका मर्सिङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले दुर्घटनाको कारण र आफ्नो अनुभव सामाजिक सञ्जालमा राख्नुभएको छ। सवारी चलाउँदा उच्च सावधानी अपनाउन सके धेरै दुर्घटनाबाट जोगिन सकिने उहाँको भनाइ छ। जिल्ला ट्राफिक कार्यालय लमजुङले वार्षिक समीक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। आगामी दिनमा ट्राफिक व्यवस्थापन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ। लमजुङमा जिल्लामै पहिलो पटक साइकल पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित प्रथम टुर दि लमजुङ 2026 आयोजना हुने भएको छ। आगामी भदौ महिनाको 19-20-21 गते 3 दिन साइकल यात्रा तथा पर्यटन प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्न लागि हो। लमजुङको राईनाथ नगरपालिका 8 स्थित सर्वोदय सेवाश्रम धर्मनाथ धाममा श्रावणी बोलबम मेला आयोजना हुने भएको छ। हरेक वर्ष झैं यस वर्ष पनि श्रावणी बोलबम मेला 2083 आयोजना गर्न लागि हो। र काठमाडौँको कुलेश्वरमा गोली चलाएर प्रहरीले लागू औषध सहित दुईजनालाई पक्राउ गरेको छ। हवस् त, साँझको चौतारी खबर अहिलेलाई सकिएको छ। हाम्रो भेट भोलि बिहान 6:30 बजेको चौतारी खबरमा हुने नै छ। तबसम्मका लागि प्राविधिक सहकर्मी सीताराम बसेलाई धन्यवाद दिँदै समाचार कक्षबाट म प्रमोद अधिकारी पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै रहनुहोला। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
2: प्रिय श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौं जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीलाई जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकवान जीवन जिउन, आत्मा शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ।
3: आज यस मार्गदर्शन कार्यक्रममा हार्दिक स्वागत छ। एफिसी 5 अध्यायको 15 अनि 16 पदले यसरी हामीलाई शिक्षा दिन्छ, यसकारण होसियारी साथ हिँड, अविवेकीहरू चाहिँ होइन तर विवेकीहरू चाहिँ समयको सदुपयोग गर, किनकि दिनहरू खराब छन्।

परमेश्वरले मानिसलाई दिएका सबै उपहारहरू मध्ये समय एक अमूल्य उपहार हो। धन हराउन सक्छ र फेरि हामी कमाउन सक्छौ। कतिपल्ट मानिसहरूले चोरी दिन्छन् तर हामी भिख माग्ने त बन्दैनौ नि, धन फेरि कमाउन सकिन्छ। स्वास्थ्य पनि बिग्रन सक्छ, हामी अस्पतालमा बस्न सक्छौ, औषधि उपचार गरेपछि फेरि हामीले आफ्नो बिग्रेको स्वास्थ्य फर्काएर लिएर आउँछौ। तर बितेको समय चाहिँ कहिल्यै फर्केर आउँदैन। कतिपय गीतहरू छन्, भजनहरू छन्, जो समय बितेर गएको छ त्यो फर्केर कहिले आउँदैन। सायद तपाईँले जीवनमा यस्ता धेरै अनुभवहरू गरिराख्नु भएको छ। प्रत्येक मानिस धनी होस् वा गरीब, राजा वा सामान्य नागरिक, प्रजा, जवान वा वृद्ध, सबैलाई दिएको 24 घण्टा बराबर छ। सबैले यो 24 घण्टा पाएका छन्। फरक कुरा समयको मात्रामा होइन, तर त्यसको प्रयोगमा छ। जीवन वास्तवमा समयको योगफल हो। त्यसैले समयको दुरूपयोग भनेको जीवनको दुरूपयोग हो। बुझ्न पर्ने कुरा यो छ कि समय परमेश्वरको उपहार हो मानव जातिको निम्ति। परमेश्वरले उत्पत्ति 1:1 भन्नुहुन्छ, आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। समयको आरम्भ परमेश्वरबाट भयो, उहाँ समयको सृष्टिकर्ता हुनुहुन्छ। भजन 31:15 भन्छ, मेरा समयहरू तपाईँका हातमा छन्। हाम्रो जीवनको प्रत्येक क्षण परमेश्वरको नियन्त्रणमा छ। हामी समयका मालिक होइनौ, हामी त व्यवस्थापक मात्र हौ। अनि बुझ्नुपर्ने अर्को कुरा छ, जीवन छोटो छ। कहिले विचार गर्नुभएको छ तपाईँले? भजन 90:12 भन्दछ, हाम्रा दिनहरू गन्न सिकाउनुहोस् ताकि हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं। कति मानिसहरू यसरी जिउँछन्, मानव उनीहरू 4,000-5,000 वर्षसम्म यो धरतीमा बस्छन् भनेर छैन नि त्यस्तो। हामी बाँच्ने त 60, 70, 80 ठेलठाल गरेर 90 हामी पुग्छौं। मूसाले जीवनको छोटोपन बुझेर परमेश्वरसँग बुद्धि मागेका थिए। याकुब 4:14 भन्दछ, तिमीहरूको जीवन के हो? तिमीहरू त केही बेर देखिने अनि हराइहाल्ने कुहिरो जस्तै होइन? कुहिरो देख्नु भएको छ नि त? केही क्षण देखिन्छ अनि फेरि हावाले बगाएर कता लयन्छ कता लयन्छ। भजन 103:15-16 भन्दछ, मानिसका दिनहरू घाँस जस्ता छन्। जीवन धेरै छिटो बित्छ, समयहरू धेरै छिटो बित्छ। तपाईँलाई अहिले पनि ती दिनहरू याद आउँछ होला, सानो उमेरमा खेलेको पढेको कुराहरू। आज समय परिस्थिति एकदमै फरक छ होइन? जीवन धेरै छिटो बित्छ। बाल्यकाल हुन्छ, युवा अवस्था आउँछ, प्रौढ अवस्था आउँछ, अनि वृद्ध अवस्था आउँछ, अनि त्यसपछिको अवस्थाको बारेमा भन्नु पनि डर लाग्छ होइन? हेर्दा हेर्दै हाम्रो जीवन चाहिँ यस धरतीबाट विलीन भएर जान्छ। जीवन छोटो भएकोले प्रत्येक दिन अर्थपूर्ण हुनुपर्छ। यसलाई हामीले अर्थपूर्ण तुल्याउनुपर्छ। यो सम्भव छ परमेश्वरको सहायताले। अनि परमेश्वरको वचनले हामीलाई समयको सदुपयोग गर्ने आज्ञा दिएको छ। अघि नै हामीले पाठ गरेका थियौं एफिसी 5:15-16। यसकारण होसियारी 7 हिँड, अविवेकीहरू झैं होइन तर विवेकीहरू झैं। समयको सदुपयोग गर किनकि दिनहरू खराब छ। पावलको यो पत्रीमा भनिएको छ, समयको सदुपयोग गर। अनि अंग्रेजीमा एउटा भनाइ छ, रिडिम द टाइम, अवसरलाई कब्जा गर्नु। हरेक दिन परमेश्वरले मलाई तपाईँलाई अवसर दिनुहुन्छ, मौका दिनुहुन्छ सेवा गर्ने, सुसमाचार सुनाउने, प्रार्थना गर्ने, परिवारलाई प्रेम गर्ने, परमेश्वरको राज्य निर्माण गर्ने। अनि अवसर गुम्यो भने त्यो फेरि फर्केर आउँदैन। नोआलाई परमेश्वरले पानी जहाज बनाउनलाई समय दिनुभएको थियो, डेडलाइन छ। अनि त्यसपछि बाढी आएपछि ढोका आफै बन्द भयो। अवसरको समय सधैँ रहिरहँदैन, एउटा समय छ, त्यो समयपछि अनि चान्स हुँदैन, मौका हुँदैन। समयको सबैभन्दा ठूलो शत्रु हो आलस्य, अल्छीपन। हितोपदेश 6:6-11 यसरी पद छ, ए अल्छी कमिला कहाँ जा। कतिपल्ट त तपाईँहरू मेरो आँखाले कमिलालाई पनि देख्न सक्दैन होइन? हामी देख्नै सक्दैनौँ। परमेश्वरले भन्नुहुन्छ, देख्नै गाह्रो हुने कुरालाई हेर भन्नुहुन्छ कि, त्यसको परिश्रमलाई हेर, त्यसबाट सिक। आलस्यको परिणाम के हुन्छ? जब मान्छेले अल्छी गर्छ नि, समस्या के हुन्छ? आर्थिक समस्या हुन्छ। धेरै मान्छेहरू हात खुट्टा छन्, सबै कुरा छन्, मागेर हिँडेर खान्छन्, मजा गर्दै हिँडिरहेका हुन्छन्। कति सजिलो भएको हेर्नुहोस् न, मान्छे होसियार छैन जब अल्छीपन गर्छ होइन? खेत छ, बारी छ, केही रोप्दैन, केही लाउँदैन भने के खान्छ? हामीले जे रोप्छौ त्यही खाने त हो। आलस्यले मान्छेलाई आत्मिक कमजोर बनाउँछ। कति मानिसहरू संगतिमा पनि आउँदैनन्,
अल्छी लाग्यो, घाम लाग्यो, असिना पर्यो, जाडो भयो, यस्तै न्यू गरेर संगतिबाट पनि अलग्गिन्छ। अनि हामीले चाहिँ जब अल्छी गर्छौं अवसरहरू हामीले गुमाइराखेका हुन्छौं, हामीले प्रभुको सेवकाईमा हामी असफल बन्दै गइरहेका हुन्छौं। पितृपदेश 24 अध्यायको 33 सोधी पदले भन्दछ, अलिकतिको निद्रा अनि अलिकतिको झप्कीले चाहिँ मान्छेको जीवनलाई बर्बाद गरिदिन्छ। धेरै मानिस जीवनमा असफल हुने मुख्य कारण चाहिँ प्रतिभाको कमी होइन, अनुशासनको कमीले गर्दा, उनीहरूको जीवनमा जागरूकताको कमीले गर्दा उनीहरू जीवनमा असफल भएका छन्। भोलि भोलि भोलि भोलि होइन, तपाईँले जीवनमा धेरैपल्ट सुन्नुभएको होला, कुनै कामसाम गराउनु पर्यो भने भोलि आउनुहोस्, भोलि हुन्छ, भोलि भोलि भोलि भोलिले गोली हान्छ भन्ने कुरा पनि छ। समय परमेश्वरसँग बिताउनुहोस्। मर्कुस 1 अध्यायको 35 पद, बिहान अधेरै हुँदा यीशु उठ्नुभयो र प्रार्थना गर्न जानुभयो। यदि परमेश्वरका पुत्रले समय निकालेर प्रार्थना गर्नुभयो भने हामीलाई कति आवश्यक होला यही कुरा। अनि दाउदको जीवनमा पनि देख्दछौ, भजनहरूमा दाउदले बारम्बार परमेश्वरलाई खोजी गरेको कुराहरू हामी यहाँ देख्दछौ। प्रश्न छ हाम्रो जीवनको लागि कि हामी उहाँको वचन पढ्छौ, आराधना गर्दछौ, प्रार्थना गर्दछौ, के छ हाम्रो जीवनको समयको चालामाला। अनि एउटा कुरा महत्वपूर्ण छ, परिवारको लागि समय दिनुहोस्। सुन्दा त यस्तो पनि कुरा के हुन्छ र भन्ने हुन्छ, तर यो धेरै महत्वपूर्ण कुरा छ। तपाईँहरू हामी त जीवनको धेरै उमेर काटिसकेका छौं, अब हाम्रो पालामा हाम्रो समयमा बुवा आमाको जिन्दगी, अनि त्यति बेला टेलिभिजन पनि थिएन, अरू संचारका माध्यमहरू पनि थिएनन्, बेलुका पर्ने बित्तिकै हामी सबै परिवार एकसाथ हुन्थ्यौं। आजको समय त्यस्तो छैन, घरमा मान्छेहरू त सबै छन् तर उनीहरू आफ्नो आफ्नो मोबाइलमा व्यस्त छन्, सँगै त छन् तर उनीहरू सात समुन्दर पारी भएका मान्छे जस्तै परिस्थितिमा छन्। परिवारलाई समय दिनुहोस्। परिवार आत्मिक प्रशिक्षणको पहिलो स्थान हो। अनि धेरै मानिसहरू कामको लागि समय दिन्छन्, मोबाइलमा कम्प्युटरमा उनीहरू लागिरहेका हुन्छन्, तर परिवारको लागि समय हुँदैन। अनि यी सबै कुराहरूले सम्बन्ध कमजोर हुन्छ, अनि परिवार पनि परमेश्वरदेखि टाढा टाढा भइरहेका हुन्छन्। सेवा संगतिमा जानु धेरै गाह्रो भइरहेको हुन्छ। परिवारसँग बिताएको समयले भविष्यमा हामीलाई धेरै आशिष ल्याउँछ। हाम्रा छोराछोरीहरू ठूलो भएपछि विभिन्न परिस्थितिहरूमा अध्ययनको लागि विभिन्न रूपबाट हामीबाट टाढा हुँदै गएका हुन्छन्। जब ससाना छन् हामी सँगै बसेर पारिवारिक रूपले समय बिताउनु धेरै सुन्दर कुरा हुन्छ। परमेश्वरको राज्यका लागि समय प्रयोग गर्नुहोस्। मत्ती सुसमाचार 6:33 पद, पहिले परमेश्वरको राज्य अनि उहाँको धार्मिकताको खोजी गर। धेरै मानिसहरूले समय खर्च गर्छन् मनोरञ्जनमा, सामाजिक सञ्जालमा, सांसारिक कुराहरूमा, तर परमेश्वरको राज्यको लागि थोरै समय दिन्छन्। सेवामा पनि संगतिमा ढिलो आउँछन्, अनि सेवा सिद्धिन अगाडि नै आशिषको प्रार्थना अगाडि नै उनीहरू छोडेर हिँडिदिइसकेका हुन्छन्। कति व्यस्त हुन्छ संसारमा। प्रभु यीशुले आफ्नो जीवनको प्रत्येक क्षण परमेश्वरको उद्देश्य पूरा गर्न प्रयोग गर्नुभयो। हराएको सम्बन्धको पश्चाताप र पुनस्थापना पनि गर्नुहोस्। कहिलेकाहीँ हामीले धेरै समय खेर फालेका हुन सक्छौं, तर परमेश्वर कृपालु हुनुहुन्छ। अनि योएल 2 अध्यायको 25 पदमा लेखिएको छ, सलहले खाएका वर्षहरू र म तिमीहरूलाई फर्काइदिनेछु। परमेश्वरले हराएको अवसरको प्रभाव पुनस्थापना गर्न सक्नुहुन्छ। आजदेखि नयाँ शुरूआत गर्न सकिन्छ। सम्बन्धहरू तपाईँले फेरि जोड्न सक्नुहुन्छ। हराएको समयहरूलाई फेरि स्थापना गर्न सकिन्छ परमेश्वरको सहायताले। याद गर्नुहोस्, एक दिन हामीले हिसाब दिनुपर्नेछ। रोमी 14 अध्यायको 12 पदले भन्छ, हामी प्रत्येकले परमेश्वरलाई आफ्नो हिसाब दिनेछौ, हरेक कुराको हिसाब। दोस्रो कोरन्थी 5:10, हामी सबै ख्रिस्टको न्यायसन अगाडि उपस्थित हुनुपर्छ। परमेश्वरले सोध्न सक्नुहुन्छ, मैले दिएको समय तिमीले कसरी प्रयोग गर्यौ, मैले दिएको अवसरहरूमा तिमीले के गर्यो, मैले दिएको जीवन तिमीले कहाँ खर्च गर्यो। कसैले हिसाब किताब लगाएको थिए, एकजना मानिस यदि 80 वर्ष बाँच्छ भने उसको कति वर्ष त नुहाउँदैमा जाँदो रहेछ, कति वर्ष चाहिँ मुख धुँदैमा जाँदो रहेछ, कति वर्ष उसको चाहिँ लुगा फेर्दैमा जाँदो रहेछ, कति वर्ष चाहिँ उसको सुत्दैमा जाँदो रहेछ। जीवनको त आधा जीवन त हामी सुतेरै सिद्ध्याएका हुन्छौँ, कोही कोहीले त आधा जीवन भन्दा पनि सुतिएका हुन्छन्। त्यसले गर्दा हामीले हिसाब किताब आफ्नो हिसाब किताब आफैसित राख्नुहोस्। समयको बुद्धिमानी पूर्ण उपयोगका केही व्यवहारिक उपायहरू के छ भने, दिनको शुरूआत परमेश्वरसँग गर्नुहोस्, यसले तपाईँहरू मलाई सहायता गर्छ। दैनिक प्राथमिकता
तपाईहरु मैले निर्धारण गर्नुपर्छ कुन कुरा महत्वपूर्ण छ त्यसलाई अगाडि राख्नुपर्छ सबै कुराहरु महत्वपूर्ण हुँदैनन् यो पनि याद गर्नुस् अनावश्यक कुरामा समय बर्बाद नगर्नुस् नियमित बाइबल पढ्नुस् प्रार्थना गर्नुस् परिवारको लागि समय छुट्याउनुस् मण्डली हैन चर्च सेवकाईमा सक्रिय हुनुस् अगाडि बढ्नुस् हैन आफ्नो अगुवाहरुलाई पास्टरलाई हौसला दिनुस् प्रार्थना गरिदिनुस् अनि हरेक दिनलाई अन्तिम दिन चाहिँ मूल्यवान ठान्नुस् आखिर के हो समय समय हराएको धन फर्कन सक्छ हराएको स्वास्थ्य फर्कन सक्छ तर हराएको समय कहिले फर्कदैन आज परमेश्वर हामीलाई बोलाउनुहुन्छ भन्नुहुन्छ समयको सदुपयोग गर भजनकारले भने चाहिँ 90 भजनको 12 पद हाम्रा दिनहरू गर्न सिकाउनुहोस् ताकि हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं समयलाई परमेश्वरको महिमाको लागि परिवारको आशिषको लागि र आत्माहरूका उद्धारको लागि तपाईँहरू मैले प्रयोग गर्न सकौं हे परमेश्वर तपाईँले हामीलाई बुद्धि दिनुहोस् ताकि हाम्रो जीवनलाई हामीले अझै अर्थपूर्ण बनाउन सकौं

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: किन हाँस्या नि बुढा, तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँस्ने का। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
2: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसीसार नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461-32004 र 98191-20981।
2: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन, सियोर गरौ।
3: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
3: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602-900।
1: ओहो, हेर सर, टाढैको साइत हो कि कसो हो, बेसी सहर जाने भए सँगै जाउँ है।
5: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ, बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
2: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49129 र 98-461-5091।
6: ओ भरे, खन प्रलो शैली हतारलाई हो आजो
7: मेवाने भिजी तार मुई पिवा मिमामी मार्बलरी प्रिमा बीर बेसी सर मोबा गंगा आर्ट ग्यालरी याव मैं आचु
6: मै याम बीर तयार तड़ी भा तारे नासर बजार लंबी मु मेडल कप ट्रफी प्रमाण पत्र बैनर को बनेल पर्दी बीर याव मैलो खारे तारे प्रे आने से दी
7: स गंगा आर्ट ग्यालरी तो बने आचु
6: प्रमी मार्बलर फिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिङ लम्रो छलसी ब्याज दे माया चिनो भनिम्रो
7: तैले भनेको मैले सबै बुझ्यो कान्छा गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै।
1: बेसी सहर नगरपालिका 7, पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याज प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ।
8: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
2: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9843601883।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
1: आ
0: छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउन मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनी डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
2: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेरा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
3: भूपुसैनिक डेन्टल होम प्राली बेसीसर नगरपालिका 8 सेरा ओरालो लमजुङ
4: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
3: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
5: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 तेह्रमा सिबिएस तथा दिउबिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
3: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
3: सम्पर्क नम्बर 98462-18202 र 98403-19799
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
3: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
5: भाउजू अनुहार त मलिन देख्छु नि के भयो हजुरलाई
0: हजुर बाबु छोरालाई अनन्ती ज्वरो आएको छ फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन के गर्ने होला बाबु
5: नआत्तिनुहोस् भाउजू मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर हैरान अनि हाम्रै बेसीथर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन हो त्यही लगेर औषधि र भिटामिन खुवाए नानी त निको भइहाले
0: हो र बाबु म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो नभए औषधि किनेर ल्याउँछु
6: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा सबै खाले औषधि बिक्री वितरण घाउ सफा गर्ने सिलाई तथा टाँका लगाउने बाफ लगाउने छाला तथा अन्य रोगको उपचार गरिन्छ औषधिमा विशेष छुटको व्यवस्था छ महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ सुगर प्रेसर युरिक एसिड दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ
3: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं
6: सोयल मेडिसिन्स बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुला कार्यालय अगाडि प्रोप्राइटर सरोज कुमार श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98241-1032
7: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
0: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
7: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ
7: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
0: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ। साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मदिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 06652425 06552475। मोबाइल नम्बर 9856045।

0: बाबु
1: ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
2: हो त है आमा बरु कहाँ जाने भन्नु त
1: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
6: कार्यक्रम स्वास्थ्य सरोकार
7: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मिसै भइएन।
3: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका आठ सेरा।
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल हिँड आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचितहर नगरपालिका 8, झिङ्गे खोला पुल्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: सुनिता आ गर त
0: भोके, मेरो दास सबै किराले खाएको छ।
3: गर न के, आ गर, म हेर्छु।
0: आ
3: छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
0: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
3: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
4: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
5: भूपुसैनिक डेन्टल होम प्राली, भेसिटर नगरपालिका 8, सेरा ओरालो, लमजो।
6: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीता अधिकारी।
5: सम्पर्क फोन नम्बर 0665214429, मोबाइल नम्बर 9894184440।
7: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
8: जापान ट्राई होइन, स्योर गरौँ।
9: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
8: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
9: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
7: लमसुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
10: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
11: ओहो, हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
12: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
11: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
2: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841152091।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: उनीहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
1: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9843001883।
2: किन हाँस्या नि बुढा तुलाई फर्किने गरी तालबारा डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबारामै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ।
0: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोप्राइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981।
3: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण
4: कामने रोग
3: बौलाउने रोग
4: ढल्ने रोग
3: मूर्छा पर्ने
4: सपना नराम्रो देख्ने
3: डराउने
4: रिस उठ्ने
3: तर्सिने
4: खान मन नलाग्ने
3: चिलाउने
4: ऐठन गर्ने
3: कम्मर दुख्ने
4: हात खुट्टा पोल्ने
3: चपाउने
4: हात खुट्टा दुख्ने वा सुन्निने
3: ज्यान करकर खाने
4: महिनावारी गडबडी
3: बाजोपन
4: छारे रोग
3: प्रेसर
4: सुगर
3: प्यारालाइसिस
4: दम
3: खोकी टोकेको निलो दाम
4: मान्छे हराएको
3: सामान हराएको
4: टुनामुना लागेको
3: मेलमिलाप गर्न पर्ने
4: दाँत दुखेको
3: बिगार परेको
4: पैसा फसेको
3: रक्सी छुटाउने
4: घर बान्ने
3: पिनास भएको
4: टाउको दुख्ने
3: ग्यास्ट्रिक
4: जन्डिस भएको
3: शत्रु नष्ट गर्ने
4: बाथ रोग
3: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
4: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ।
5: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60।

0: हेलो विक्रम, कहिले जाने त इन्टरनेटको बिल तिर्न?
1: मेरो त अझै एक महिना बाँकी छ यार।
0: लौ कसरी, अस्ति हामीले सँगै तिरेको होइन त? मेरो त बेला भइसक्यो त।
1: वर्ल्डलिङ्कको एक कान दुई कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्डलिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ, अनि धन्यवाद स्वरूप वर्ल्डलिङ्कले मेरो इन्टरनेटको अवधि एक महिनाले थप गरिदियो।
0: यो त गजबको अफर रहेछ त यार।
1: बरु तिमी पनि वर्ल्डलिङ्कको एक कान दुई कान रिफर अफरको फाइदा लिइहाल।
0: हुन्छ यार, म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु।
2: सब जानकारीका लागि 9800244010 9800238536526 मा सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन डिस्ट्रिक्टको भन्दा दुई घर माथि। बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
3: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
2: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबेस तथा दुर्विजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ, र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 9842618202 र 9840319799।
2: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमजुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ। भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
2: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
3: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
2: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
4: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
3: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
4: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: जसलाई मैले प्रेम गरे उसलाई पाउन सकिनँ, जसले मलाई प्रेम गर्यो उसको प्रेम बुझ्न सकिनँ, मलाई माफ गरिदिऊ। ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा? ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38।
2: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मसै भइदिने।
3: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
2: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
1: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465-64-93।
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
5: काम्ने रोग,
4: बौलाउने रोग,
5: ढल्ने रोग,
4: मूर्छा पर्ने,
5: सपना नराम्रो देख्ने,
4: डराउने,
5: रिस उठ्ने,
4: तर्सिने,
5: खान मन नलाग्ने,
4: चिलाउने,
5: ऐठन गर्ने,
4: कम्मर दुख्ने,
5: हात खुट्टा पोल्ने,
4: चपाउने,
5: हात खुट्टा दुख्ने वा सुन्निने,
4: ज्यान करकर खाने,
5: महिनावारी गडबडी,
4: बाजोपन,
5: छारे रोग,
4: प्रेसर,
5: सुगर,
4: प्यारालाइसिस,
5: दम,
4: खोकी, टोकेको निलो दाम,
5: मान्छे हराएको,
4: सामान हराएको,
5: टुना मुना लागेको,
4: मेलमिलाप गर्न पर्ने,
5: दाँत दुखेको,
4: बिगार परेको,
5: पैसा फसेको,
4: रक्सी छुटाउने,
5: घर बाँध्ने,
4: पिनास भएको,
5: टाउको दुख्ने,
4: ग्यास्ट्रिक,
5: जन्डिस भएको,
4: सतुर नष्ट गर्ने,
5: बाख रोग,
4: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
5: जन्मेर कसले पो के लिएर आएको छ, मर्दा लानु पो के छ।
0: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लमजुङ, कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36। 98 21 56 36।
4: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
1: ल ल आए बहिनी किन होला
0: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला
1: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका 8 झिङ्गे खोला पुन्चो पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: तिमी त आ गर त
1: भोके मेरो दास सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छी कस्तो गनाको दाँत माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसिकर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
6: के तपाई भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँघरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-6-47 र 98-11-90-610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
7: कार्यक्रम स्वास्थ्य सरोकार
8: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
7: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
8: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
1: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
1: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लमजुङ।
1: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
2: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
2: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसल।

0: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
1: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
0: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
1: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
0: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक दर्शना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
1: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विशेषह नगरपालिका आठ झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 9842673829 र 9817154038
2: ओहो
3: हेर सर टाढैको साइत हो कि कसो हो बेसी सहर जाने भए सँगै जाउँ है
1: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
3: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल पेन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
5: न्यू जनप्रेमी छापाखाना बेसीसहर नगरपालिका 8 नारायणस्थान चौक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 9842649129 र 9841-5901
3: ओ भरे खन प्रलो शैली हतारलाई
6: हो आजो मेवाने छेजी तारे मुई पिबा मिमेमी मार्बलरी प्रिमा बिरा बेसी सर मोबाइल गंगा आर्ट ग्यालरी याबो मै बाचु
3: मै याम बिर तयार तडी बा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिर याबो मैलो फारे तारे प्रे याना सेदी
6: स गंगा आर्ट ग्यालरी तो बनेल आचु
3: करमी मार्बलर फ्रिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिलो भनेम्रो
6: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै
5: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चौकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ
1: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
4: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक लमथुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 066-531-387 मोबाइल नम्बर 9462-46648 र 9463-01883
0: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र रु 950 मा यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ
4: थप जानकारीका लागि 9800240410 9800238 3526 मा सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओल्ड लिङ्क कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हुनु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिल खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिसहा नगरपालिका 8, झिङ्गे खोला, पुन्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबेस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबेस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 13 लमसुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9804039799।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 13 लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
2: जापान ट्राई होइन, सियोर गरौ।
5: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
5: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
3: लमसुङ एजुकेसन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
6: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 0665902909, मोबाइल नम्बर 9856602909।
4: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
3: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
4: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8, प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
3: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
6: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिसा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
4: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
6: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8, प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: বাবু, এ বাবু, ঝটে উঠ তো, ছিটো উঠ না, আপনি বিহে বিষে জস্তো ছ, বুহারিকো লাগি গহনা কিনে জানু পরি না, উঠ তো ছিটো।
1: ও তো এ আমা, বরু কাহ জানি, বন্ধু তো।
0: পহিলা মুখ ধুনে, অনি এই আমরাই বেশি শহরকো ভীমসেন স্থান চোকমা ছ নি, জয়লক্ষ্মী সুনচাঁদী পসল জানে। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
4: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
4: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विश्वसहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 98-462-73-829 र 98-1715-40-38।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान। होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मेसै भइन।
5: बुवा, चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम, यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
5: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा,
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98-465-64-093।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्ने छ।
1: छिटो भनेको वर्ल्ड लिंक
2: रेडियो
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

अब पाउनुहोस् ओर्लिङको फोटोलाइट अफरमा 200 MBPS को इन्टरनेट 3 महिनाको मात्र शुल्क रु 3,300 साथमा डबल ब्यान्ड राउटर निशुल्क यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ थप जानकारीका लागि 9808244010 र 9808238526 सम्पर्क गर्नुहोला सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्ट भन्दा दुई